छैन आयु छिन्दै रात दिउँसो हप्ता र महिना बनि थाई हुन अनेक काम गर्दा बेला बितेको पनि नारायण।

0: एक बात बोले श्री कालिका माई भगवती की
1: जय,
0: भक्तर भगवान की
1: जय,
0: भक्त वत्सल भगवान की
1: जय,
0: सारा भक्त प्राणी की
1: जय।
2: रात महाते पांडव वसन कुमा वसन कालिका गोरछ गरुण र दानवहरू नागमा रावण नासिका सञ्चल भइगो मनि दासिन्द्रियहरू तिम्रा भजनमा भोलोस् सरस्वती माईलाई कोटि छ नमस्कार घाँटी कण्ठ स्वर खुलोस्।

मिथ्या लाग्न गयो कलंकी हरिलाई सुन्नु भएथ्यो जब कोही मित्र लिएर गोर बनामा घुम्दै पुगे माधव देखे असो समय प्रसन्न बनामा नै मारिएको जब देखे

नारायण हो शनराजा शनरानी मनमा जो गुण ईश्वरा का लीला चितलाई सुन के भयो भगवाने देखी हाम्रो चाहिँ इतिहास कस्तो छ भने पुरानो पहिलेदेखि चाहिँ भजन भन्ने ओर्ने कीर्तन यस्तो यहाँ आउने एफएममा भन्ने यो सबै चलन थिएन. अहिले सैलुङ एफएम र चाहिँ यो अर्को एफएम तिन चारवटा एफएम छन् चरिकोटमा. यी सबैले हाम्रो लीलाहरू मन पराएर बजाइदिनु होला सुनिदिनु होला भन्ने हामीले आशा गर्छौँ. भनिकन नारायण.

नारायण हो एक दिनको कुरा के भने यो व्यवहारमा के छ भने स्त्री पुरुषको भेटा नभइकन सृष्टि नहुने त्यस कारणले सृष्टिको लागि केटी माग्न जानै पर्ने त्यस कारणले वसुदेवले चाहिँ देवकी माग्न भनिकन नारायण एकदम दाखिलो

नारायण का घरमा गइकन चाहिँ यो बहिनी तपाईँकी दिनु पर्यो भन्दा हुन्छ भनिकन विवाह कर्मको तयारी सब गरेर फलाना दिन फलाना बाह्र विवाह बिहाको लागि चाहिँ बरियाज ल्याउनु भनेको नारायण।

0: नारायण कुलदेवता कि हुन्छ भनिकन पर्याप्त सारा त्यतिखेरको समय के थियो अब
1: नाम त ईश्वरको माझेसी भन्नाले हो नाम त ईश्वरको माझेसी भन्नु भगिन ए मुना

यसमा लिएर दिनभरि पनि गाउन सक्नुहुन्छ।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: हस्तो फ्याबुल्ला टासिदेले नमस्कार।
0: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
2: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकरलुक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
0: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
2: वाङ होबमेगो र गुरू डक्पो सासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरूको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो, क्याम्डो, सेम्के, हिगे, भेन्डल, लामा नालजोर, तिङजिन नामसुङ, नाङडुप, खिले छिठो, साङडुप, साङायाङसा, छेटुप नाम्जे, छेबामे, छिठो लाछो, खोबामे, मानिकाब्य, ताबैसे नर्बु, थुजे छेम्बो नामखै ग्याल्बो, छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
0: फोवा तीन दिन बसिनेछ र वाङ दुई दिन हुनेछ। गुफाछाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसा पानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9512758894 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840926161 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: लास्टो फ्याफुल्ला तहिले नमस्कार।
3: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
4: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन

0: अझैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
1: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।

0: sip on ya.
1: Extreme energy drink.
2: Namaste, Doctor Sir.
3: Namaste. Basnus na. Banus ta? Kyo?
2: Hinnus na, Doctor Sir. Mero bacha rati ramrasanga nidauna pani sakdaina. Bela bela ma utcha, darauncha. Tauko dukhyo bhancha. Ke garne hola?
3: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
5: नेपाल सरकार, विज्ञापन बोर्ड.
6: कस्तो दा दुखेको, गिरा पनि सुन्या छ. ए बुढी, मलाई धामीकोमा लैजा भन्या.
7: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई.
6: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन नपत्या सुन त.
8: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841577079.
6: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टल.

0: मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू:
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9510661065, 9510661065।
3: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान, ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र भन्छ।
4: हो त त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री।

0: जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरी कसो होला।
1: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494241542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार, कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नु हुने तमाम आदरणीय श्रोतामा हार्दिक स्वागत छ। बिहान उदाय जस्तै मनभरि रहर अनि पाखुरीभरि जाँगर बोकेर बिहानीको स्वागत गरिरहनुभएका आदरणीय श्रोता मित्र के गर्दै हुनुहुन्छ? बिहानको नित्य कर्म सकिसक्नु भएको होला। जुन ठाउँमा हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामी हाम्रो अवस्था अनुसारका बिहानहरू गुजारिरहेका छौँ। यही विविधताको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन, विभिन्न सन्देशमूलक सामग्री सहित सुनौलो बिहानीका रंगहरू भर्न तपाईँ सामु प्रत्येक बिहान आउने गरेका छौँ। आज पनि हामी कार्यक्रममा पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरू डुक्पा लामा, प्राविधिक मित्र सुजन सँगै म विनिता पनि कार्यक्रमको साथमा उपस्थित भइसकेकी छु। गतिशीलता प्रकृतिको नियम नै हो, तसर्थ यो नियममा आउने प्रत्येक क्षण यसरी नै बगिरहने सत्यलाई अङ्गीकार गर्दै मानव जीवनले आफूलाई प्राप्त अवसर सदुपयोग गर्न जान्नुपर्छ। जीवन क्षण भङ्गुर हो, यो कुनै पनि बेला नष्ट हुन सक्छ। यसलाई सधैँ ध्यानमा राखी आफूले प्राप्त गरेको अवसर प्रयोग गर्न कदापि पछि पर्नुहुन्न। घुमिरहने हाम्रो जीवन चक्र कस्तो रहेको छ, आजको दिन कस्तो रहला, कस्तो रहनेछ, पण्डित बद्रीप्रसाद सापकोटाको मुखारविन्दुबाट यो राशिफल अंश तपाईँलाई सुनाउँदैछौ।
1: आयु द्रोण कुमार कैसरी हौण कल पाए भारे श्रीमा दशरथ जी कैसरी रहोस प्रख्याति नै लग भारे शत्रु राघव का समान क्षय राजा नहोस कैसरी दौलतले परिपूर्ण होस् पवन नै परेका घरे।
2: नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम बयानब्बे थप्लो सात मेगाहर्जबाट म बद्रीप्रसाद सापकोटा। आज विक्रम सम्मत 2083 साल श्रावण कृष्ण पक्ष सन् 2026 जुलाई 30 तारिख श्रावण 14 गते बिहीबार पर्व तिथि दक्षिणायनम वर्षा ऋतौ रौद्र नाम संवत्सर श्रावण श्रवण नक्षत्र ध्वज जोग मकर राशिका दक्षिणमा काला चन्द्रमा छन्। सायद गर्दा कष्ट हुने आजका जोगिनी पूर्वमा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 33:36 बजेका छन्। उदय 5:26 अस्तय 18:53 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ, गरेका काम सिद्ध हुन्छन्, इष्टमित्रहरूबाट केही साथ सहयोग पनि मिल्न सक्छ अनि आफूले होस विचार पुर्याएर काम गर्दै लैजानुस्, राम्रो सफल हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, गर्न थालेको काममा अवरोध नपरिकन सम्पन्न हुन सक्छ। समाजले गर्ने धार्मिक काममा पनि विशेष गरिकन त्यो काममा पनि सहभागी हुनुपर्ने त्यस्तो देखिएको छ। यात्रा गर्दाखेरिमा त्यो यात्राबाट त्यति साह्रो लाभ नहोला, आफूले सोच विचार पुर्याएर काम गर्दै लैजानुस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, आज ठूलो उपलब्धि गर्ने समय आएको छ र धार्मिक कार्यक्रमको वातावरण बन्ने समय पनि आएको देखिएको छ, राम्रो सोच विचार पुर्याएर गर्नु होला। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ, गर्ने सानातिना काममा अलिकति केही अड्काउहरू केही बाधा अर्चनहरू देखा पर्न सक्छ, घरमा पाहुना पनि आउन सक्ने सम्भावना पनि देखिएको छ र अब तिनीहरूसँग आफूले केही कुराकानीहरू केही पनि गर्नुपर्नेछ, विश्वासको सहायता माग्नुपर्ने पनि देखिएको छ। सिंह राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँले गरेको काममा त्यति नराम्रो देखिँदैन, आफै सक्रिय भएर गर्नु, आय आर्जनमा राम्रो छ, त्यसले प्रगति बढाएर जाने देखिएको छ। कन्या राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, तपाईँले राम्रो मानिसको संगत गर्नुहोस्, ठिक हुन्छ, समाजले मानेका मानिसले भने अनुसारले गरिकन काम गर्दै लानुहोस्, त्यो कामले लाभ दिन सक्दछ। तुला राशि भी मित्रहरुको आज तपाई को समय राम्रो छ तपाईलाई यात्रा गर्ने जोग परेको छ राम्रो काम गर्नको लागि समाजमा कुनै कइएका मानिसहरू को निर्देशन अनुसार धेर काम गर्दै लैजानुस् सफल हुन्छ वृश्चिक राशि भी मित्रहरुको आज तपाईको समय राम्रो छ समाजको सांस्कृतिक कार्यक्रममा लाग्नु पर्ने छ सहभागी हुनु पर्ने छ तपाईले गरेका कामको उचित मूल्यांकन हुने समय आएको छ राम्रो विचार पुर्याएर गर्नुस् धनु राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ तपाईले आटेको काम बन्ने छ आज बोल्दाखेरिमा सोच विचार पुर्याएर मात्र बोल्नु होला तपाईको घर परिवारमा पनि रमाइलो वातावरण बन्ने सम्भावना देखिएको छ मकर राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ सांस्कृतिक कार्यक्रमतर्फ रुचि बढ्ने छ आजका कामहरू बडो संयोगवशले मात्र सम्पन्न हुनेछन् त्यसमा व्यापारबाट तपाईलाई फाइदा पनि देखिएको छ कुम्भ राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ आफन्तको लागि खर्च गर्नुपर्ने छ तपाईको भाग्योदय हुनेछ परिश्रमलाई महत्व दिएर काम गर्नु होला राम्रो हुन्छ मीन राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ शुभ समाचार आउन सक्छ सानो प्रयासले महत्वपूर्ण काम बन्ने छ धैर्यतापूर्वकले काम गर्दै लैजानुस् असाध्य राम्रो हुन्छ राशिफलले तपाईलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला श्रोता हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं तपाईलाई आजको राशिफल अंश कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज चरीपुर चली ध्यान दोलखा भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिफल हुने बाचाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु नमस्कार शुभ दिन
0: आदरणीय श्रोताहरू कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ भर्खरै तपाईँले सुनौलो बिहानीमा पण्डित पद्मी प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश श्रवण गरिसक्नु भएको छ जीवन र जगत के हो यो कसरी चलायमान भइरहेको छ र बचाउन उत्प्रेरित भइरहेको छ यसबारे प्रत्येक बिहानीले मानिसलाई नयाँ उत्साह दिइरहेको हुन्छ जीवन किन र कसका लागि आएको हो यसको अन्तिम गन्तव्य कहाँ छ जड स्वरूप बनेको पञ्च तत्व शरीर कहाँ गएर अन्त्य हुन्छ यस कुराको छानो गर्दै प्रत्येक बिहानीले मानिसलाई सचेत गराइरहेको हुन्छ यस्तै सचेत गराउनको लागि अर्को राशिफल अनुसार लामा गुरु डुप्पा लामा प्रस्तुत गर्दै हुनुहुन्छ

0: धेरै नमस्कार सेवा झुले झुझलप्पा स्याउँदै मुडिस पात्र अनुसार लो वर्ग जगको साथमा उपस्थित भइसकेको छु। म निराज लामा पाखरिन।
1: आज विक्रम सम्वत 2083 साउन 14 गते बिहिबार जुलाई 30 तारिक बुद्धिस्ट पात्र अनुसार धावा डुब चु डुक 16 गते मुसा निमा। आजको जोक नयाँ घर बनाउनु हुँदैन, नयाँ घरमा पस्नु हुँदैन, नयाँ घर बारेको कुनै पनि काम गर्नु हुँदैन र आजको जस्तै कपाल काट्ने छेवर गर्ने यस्ता काम राम्रो छैन र ठेजोर योग फल चाहिँ सा अनि लुङ छ। सा भनेको जमिन माटो, लुङ भनेको हावा वायु र आजको भूमतोङ जोगिनी पूर्व छ। लो वर्ग
0: जीवालो मुसा बरुको मित्र आज राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। लाङ्गो गाई बरुको मित्र आज सिसा देखिएको छ, घर घरिसीमा ठाका टुका हुन सक्छ, चोट पटक लाग्न सक्छ, होसियार गर्नुहोस् राम्रो हुनेछ। लाङ्गो गाई बरुको मित्र आज टाक्लो बाघहरूको मित्र आज लासा देखिएको छ, सबै कुरा राम्रै हुनेछ। हे ल बिरालो वर्गको मित्र आज लासा देखिएको छ, कुनै पनि बित्ना बाधा छैन। ढुक्लो गडुल वर्गको मित्र आज सिसा देखिएको छ, घर घरिसीमा ठाक्क टुक हुन सक्छ, चोट पटक लाग्न सक्छ, होसियार गर्नुहोस् राम्रो हुनेछ। ढुल्लो नाग वर्गको मित्र आज राम्रो देखिएको छ, सबै कुरा सफल हुनेछ।
1: तालो घोडा वर्गको मित्रलाई राम्रो, यहाँले गरेको गर्न खोजेको कुनै प्रकारको अप्ठ्यारो विघ्न बाधा नभएको देखिन्छ। लुक्लो भेडा वर्गको मित्रलाई सिसा सामान्य दिन चोट पटक लाग्न सक्छ, अप्ठ्यारो हुन सक्छ, अलि होसियार गर्नुहोस्, केही तपाईँको दुख बिमार अनावश्यकको मार्गहरू पर्छ, अलि होसियार गर्दै गए राम्रो हुनेछ। केलो बाँदर वर्गको मित्रलाई आज धर्मको तिथि, धर्म गर्नुहोस्, पुण्य कमाउनुहोस्, कुनै प्रकारको त्यस्तो अप्ठ्यारो विघ्न बाधा छैन। झ्यालो चरा वर्गको मित्रलाई आज धर्मको तिथि, धर्म गरी पुण्य प्राप्त गर्नुपर्ने र सम्पूर्ण कामहरू मिलाएर अगाडि लानुपर्ने राम्रै हुनेछ। खिलो कुकुर वर्गको मित्रलाई आज सिसा, यहाँले सामान्य दिनहरू जोकले फेला परेको छ, केही घर घरसम्म ठक्क ठोका हुन सक्छ, केही झै झगडा हुन सक्छ, अनावश्यक दुख बिमार आउन सक्छ, अनावश्यक खर्च हुन सक्छ, अलि जोगिएर विचार गरेर गए राम्रो हुनेछ। फक्लो भजल वर्गको मित्रलाई आज राम्रो, यहाँले गरेको गर्न खोजेको कुनै त्यस्तो अप्ठ्यारो बाधाहरू नभएको तपाईँको जोगले बताएको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरीयाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टिदेले फ्याफुल्ला। नमस्कार, सेवा, शुभ दिन।
2: भर्खरै तपाईँले लामा राशिफल सुनिसक्नु भएको छ। जन्म पछि मृत्यु सत्य छ, एक दिन मानिसले यो भौतिक शरीर र संसार छोड्ने गर्छ। धनी गरिब उच्चनि ठुलो सानो यसमा भेद रहँदैन। आज एक दिन भोलि एक दिन गर्दै हामीले प्रत्येक बिहानी यसरी गुजारिरहेका छौँ। अब भने दुलखा र दुलखा साथका आदरणीय ज्येष्ठ जनहरूले गाउनु भएको लोक भजन तपाईँलाई सुनाउँदै आएका छौँ। आज पनि हामी लोक भजन सुनाउने तयारी गर्दैछौ। आदरणीय श्रोता मित्र, आज हामीले दिवंगत भइसक्नु भएका ज्येष्ठ जनहरूले वाचन गरेका श्लोकलाई पनि तपाईँ सामु राख्दैछौ। दिवंगत आत्माको चेत शान्तिको कामनार्थ हामीले उहाँको आवाजमा सजिएको यो लोक भजन राख्दैछौ। वैतेश्वर निवासी स्वर्गीय तेज बहादुर अधिकारीको आवाजमा सजिएको यो श्लोक तपाईँलाई खोल्दैछु।
3: ब्राह्मण कुलैमा गई संक्षेपले गरी दुःख भन्छु मैले साह्रै दुखिया भई सात सालकी मथि विवाह गरिदिए बुढो कुरुपीकन तेरै बर्खमा पति मरि गए हुन्छु म सब दिन दिन बुढाकासँगमा विवाह गरिदिँदा राडो भयो सबु जगत नारीको पनि धर्म नष्ट हुनको पालको शरीर हो जग एकै गुण पुरुषमा छ तर पनि हुन्छन् ती पागल शरी आठै गुण भई नारीहरू सबमा रोक्नु कसरी गरी जसमा त कारण भन्छु आज मैले जोडा मिलाइकन छोरी लाइदिनु ढुँडेर बरबेस पर्दैन हेर्नु धन
2: श्रोताबिन भर्खरै तपाईँले दोलखा बैतेश्वर निवासी आदरणीय ज्येष्ठजन स्वर्गीय तेज बहादुर अधिकारीले गाउनु भएको यो निकै मिठो ताल जय श्लोक तपाईँले सुनिसक्नु भएको छ। फेरि पनि म ज्येष्ठजनको दिवंगत आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु। श्रोताबिन कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले लोक भजनहरू तपाईँसँग सम्प्रेषण गरिरहेका छौं। स्वर्गीय गंगामाया बुढाथोकी जो विदेशर नगरपालिका वडा नम्बर 5 काप्तिके निवासी हुनुहुन्थ्यो। स्वर्गीय गंगामाया बुढाथोकीको स्वरमा रहेको यो पुरानो श्लोक पनि तपाईँलाई सुनाउन चाहन्छु।

0: सबको तंत्र रमंत्र जंत्र जति हो मेरे सब आत्मा रोज रोज खुआन पड़े कर्म अनुसार कर्मा कतई पातमा।
1: श्रोताबिन यो आवाज थियो दोलखा सिम्फनी निवासी भगवती शिवाकोटी र पौवती निवासी लक्ष्मी विमल जो नाताले दिदी बहिनी हुनुहुन्छ। जन्म सँगै आफ्नो परिवारबाट आफ्ना पिताबाट पाएको ज्ञान सिप र कलालाई आजसम्म हुर्काउँदै जानुभयो। त्यही कलालाई हामीले सम्प्रेषण गर्नुभएको थियो। हामीले जस्ताको जस्तै कार्यक्रम मार्फत सम्प्रेषण गर्यो। जन्मभूमिसँग हाम्रो सम्पूर्ण दुःख सुख गाँसिएको हुन्छ, कलासँग हाम्रो जीवन गाँसिएको हुन्छ, पीड़ा गाँसिएको हुन्छ, भावना गाँसिएको हुन्छ। यसै भावना र पीड़ा राजा हरिश्चन्द्रको कथासँग जोडेर दुई आमाहरूले गाउनु भएको थियो। यस संसारमा दुःख पनि छ, सुख पनि छ, राम्रो पनि छ, नराम्रो पनि छ, माया पनि छ, घृणा पनि छ। यी समयको संगम नै जीवन हो। त्यसैले त हामी आफ्नो कला संस्कृति र सम्पदालाई माया गर्छौ, हुर्काउँछौ, बढाउँछौ। भजन प्रवीणको नामले चिनिने हाम्रा आदरणीय ज्येष्ठजन सबैका प्रिय पात्र दोलखा भीमेश्वर नगरपालिका जिलो फसिलो निवासी ज्येष्ठजन कृष्ण प्रसाद सौनागाईको आवाजमा सजिएको यो श्लोक तपाईँका लागि
0: उमेरहरूको बयान म गरा छु यसमा सहाय गरूमा घर हो चौला गाई ठारा हो बाजे दिन गङ्गा धर छोरी दाजु दिन विष्णु जाउँ दुई दाजु बिरु जाउँ पिताजी धनेश्वर तिन दाजुहरूको भाइ कान्छो पनि हो नौ किन पर्साद हो सिलोकमा काहीँ हाजिन म त सके धेरै कुरा बालमा यदि सोद्धा छौ पनि भने तिनवाला हौदार हुँ संसदले गरियो बताए मैले धेरै कुरा के सिलोक भन्न भनेर यस तारे आइयो मैले प्रचार गरिदिए मैले बताउँ धेर कहाँ

0: ನೀನೈ ಕುಮಾರಿ ಸಂಗ ಭೋಗಾಳೇರ
1: उहाँ हुनुहुन्थ्यो भजन प्रवीण आदरणीय ज्येष्ठजन कृष्ण प्रसाद चौलगाई। उहाँ यति बेला बुढ्यौली अवस्थामा हुनुहुन्छ, अस्वस्थ हुनुहुन्छ। शीघ्र स्वास्थ्य लाभको कामना गरौं, दीर्घ जीवनको कामना गरौं, सुख शान्ति र समृद्धिको कामना गरौं। आदरणीय ज्येष्ठजनहरूका मिठा मिठा भजन श्लोकहरू सुनाउँदा सुनाउँदै निर्धारित समय सकिएको संकेत प्राविधिक मित्रले गरिसक्नु भएको छ। भोलिको बिहान पनि हामी यस्तै प्रसंगहरू बोकेर तपाईँसम्म आउनेछौ। आजलाई भने कार्यक्रम सुनेर साथ दिनुभयो, रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्र प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको आजको विभागबाट सहकर्मी पण्डित बद्री प्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा र म कार्यक्रम प्रस्तुता दिँदा एकसाथ बिदा माग्छु।
2: होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन के एकले गुनगुन गरिरहेको?
2: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिजातको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
2: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
4: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर गिरिराज लेर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844640608 9844640608।
4: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकुट पुरानो बजार भालु खोला
2: राँगाको मासु पाइने पसल भएको घर सँगै
4: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
5: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
4: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
4: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
7: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
7: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
7: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
8: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको। बनाइन ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
8: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
9: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510-89-6677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
10: रेडियो सैलुङको समय सूचक हो।
11: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगा हर्स र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। गएको आइतबार दुई समूहबीच झडप भएपछि अशान्त बनेको सुनसरीको जनजीवन क्रमशः सामान्य बन्दै आन्दोलित चिकित्सक र स्वास्थ्य सरकारबीच लिखित सहमति। आजदेखि अस्पतालका ओपीडी खुल्ने, डाक्टर कुट्नेलाई कार्यवाही हुने। सुनसरीको देवानगंजमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको उच्च स्तरीय छानबिन टोली मृतकको परिवारसँग भेटघाट गर्दै प्रहरी प्रशासनको कमजोरीले हिंसा भएको मृतक परिवार र स्थानीयको दावी। र प्रधान अध्यापक पदबाट आफूलाई हटाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय दोलखामा धरना बस्नु भएको गोलमेश्वर माध्यमिक विद्यालयका तत्कालीन प्रधान अध्यापक घनश्याम झाको माग पूरा।
1: The Rising Star. Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरिकोट, दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। गएको आइतबार दुई समूहबीच झडप भएपछि अशान्त बनेको सुनसरीको जनजीवन क्रमशः सामान्यतर्फ उन्मुख भएको छ। सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनैतिक दलहरूको संयुक्त प्रयासपछि अवस्था सामान्य बन्दै गएको हो। झडपको क्रममा सुरक्षाकर्मीको गोली लागेर एकजनाको ज्यान गएपछि स्थिति बिग्रिन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित पालिकाहरूमा अनिश्चितकालीन कर्फ्यू तथा निषेधादेश जारी गरेको थियो। अहिले अवस्था सामान्य बनाउन पालिकामा सर्वपक्षीय सद्भाव बैठकहरू भइरहेका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद हरियालका अनुसार हरिनगर र भोकराहा नरसिंह गाउँपालिकामा आयोजना भएको सर्वपक्षीय बैठकमा शान्ति सुरक्षा कायम राख्ने सहमति भएको छ। सुनसरीको देवानगंजमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको उच्च स्तरीय छानबिन समितिले बुधबार मृतकको परिवारसँग भेटघाट गर्दै घटनाबारे आवश्यक जानकारी संकलन गरेको छ। गृह मन्त्रालयका सहसचिवको संयोजक कुटुम्बमा गठित 5 सदस्यीय टोली मृतकको घरमै पुगेर परिवारका सदस्यसँग घटनाको पृष्ठभूमि, घटनाक्रम तथा त्यस बेला सुरक्षा निकायले खेलेको भूमिकाको बारेमा जानकारी लिएको हो। टोलीले परिवार गुमाएका माग गुनासा र सुझाव समेत सुनेको छ। छानबिन टोलीले घटनास्थल तथा गोली चलेको ठाउँ समेत स्थलगत अवलोकन गरेको छ। त्यस क्रममा प्रत्यक्षदर्शी, स्थानीयवासी तथा अन्य सरकारवालासँग पनि छलफल गरिएको छ। यसअघि मंगलबार टोलीले विभिन्न अस्पतालमा उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुको साथै जिल्लाका सुरक्षा अधिकारीसँग घटनाको समग्र अवस्थाबारेमा जानकारी लिएको थियो। देवगंजमा दुई पक्षीय भएको झडपको क्रममा एकजनाको मृत्यु हुनुको साथै 9 जना घाइते भएपछि घटनाको सत्य तथ्य पत्ता लगाउन गृह मन्त्रालयले 5 सदस्यीय उच्च स्तरीय छानबिन समिति गठन गरेको हो। मृतकका आफन्त तथा घटनाका प्रत्यक्षदर्शीले शुरूदेखि नै प्रहरी प्रशासनले प्रभावकारी समन्वय र संवाद गर्न नसक्दा सामान्य विवाद हिंसामा परिणत भएको दावी गरेका छन्। उनीहरूले समयमै आवश्यक सुरक्षा व्यवस्था अप्नाइएको भए एकजनाको ज्यान जाने र 9 जना घाइते हुने अवस्था नआउने बताएका छन्। मृतकका बुबा किसान देव मेहताले ओम प्रकाशलाई सही कोष गर्न, उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनामा संलग्न दोषीमाथि कानून बमोजिम कार्यवाही गर्न माग गर्नुभएको छ। वीरगंजको नारायणी अस्पतालमा डाक्टर कुटेको विरोधमा 2 दिनसम्म देशभरका अस्पतालमा ओपीडी सेवा ठप्प पारेर चिकित्सक र सरकारबीच बुधबार पाँच बुँदे लिखित सहमति भएको छ। सहमतिसँगै बिहिबारदेखि ओपीडी सेवा सञ्चालन हुँदैछन् भने डाक्टर कुट्नेलाई ऐन बमोजिम कार्यवाही हुनेछ। स्वास्थ्य मन्त्री, नेपाल चिकित्सक संघका पदाधिकारी, नेपाल मेडिकल काउन्सिल लगायतको सरकारवाला पक्षबीचको छलफलपछि भएको सहमतिमा स्वास्थ्यकर्मी तथा जनस्वास्थ्य तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2063 दफा 1, 3 र 15 मुलुकी अपराध संहिता दफा 232 र 233 संशोधन गर्ने पनि सहमति भएको छ। त्यस्तै पुराना सहमति कार्यान्वयन गर्न कार्यदल गठन गर्ने, उपभोक्ता संरक्षण ऐन 2065 सम्बन्धी स्वास्थ्य विषयमा आवश्यक संशोधन गर्ने सहमति भएको छ। स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 दफा 2 रहेको वा भन्ने शब्द हटाएर शून्य सहनशीलता राख्ने, दफा 3 कुटपीट शब्द रहेकोमा हातपाट पनि राख्नुपर्ने सहमति भएको हो। सहमति पत्रमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, मन्त्रालयका सचिव परमेश्वर ढुंगाना, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण प्रसाद शर्मा, स्वास्थ्य सचिव डाक्टर विकास देवकोटा, स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डाक्टर मनोहर प्रधान, गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली, चिकित्सक संघका अध्यक्ष डाक्टर बद्री रिजाल लगायतले हस्तक्षेप गर्नु भएको छ। नारायणी अस्पतालमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नेपाल चिकित्सक संघसँग विस्तृत छलफल जारी गरी हिजो 5 बुँदे सहमति भएको हो। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान 11 बस्दैछ। आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवालले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। यस्तै सभामुख डोलप्रसाद थविनले प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्यको पहल मान राष्ट्रको निधनको शोक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। स्थायी विधायन व्यवस्थापन समितिको बैठक बसेछ। बिहान 11 लागि तय भएको समितिको बैठकमा संघीयतामा विधायकी अन्तर सम्बन्ध, नेपालमा अभ्यास आवश्यक र चुनौती विषयक अभिमुखीकरण समेत हुने बताइएको छ। नेपाल सरकारले नियम ल्याए पनि सार्वजनिक स्थलमा धूम्रपान गर्नेहरूमाथि कार्यवाही गर्न सकेको छैन। सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन 2068 सार्वजनिक स्थानमा धूम्रपान गर्न निषेध गरेको छ। यसै सन्दर्भमा हामीले दोलखाको सदरमुकाम चरीकोटमा भेटिन भएका केही व्यक्तिहरूलाई सार्वजनिक स्थलमा हुने धूम्रपान न्यूनीकरण गर्न के गर्नुपर्ला भनेर सोधेका छौं।
5: सुनवाद आवश्यक हुँदैन। अब सरकारले मात्रै कानून बनाएर गर्यो भने जनचेतना फैलाउनु पर्यो र नागरिकलाई सचेत गराउने चाहिँ कार्यक्रम पनि ल्याउनु पर्यो। नागरिक पनि आफै पनि सचेत भएर चाहिँ यो ठाउँमा खानुहुन्छ, यो ठाउँमा खानुहुन्न भने अमूल्य भए तापनि तर आफू गएर सेफ भएर खानुपर्छ। सेफ भएर खाएपछि अरूलाई टस पुग्दैन भन्ने मेरो चाहिँ एक नम्बरको धुनपान नगर्नु नै उपयुक्त हो।
6: पहिले त व्यक्तिले आफै स्वयमै सचेत हुनु पर्यो, त्यसपछि अब सरकारी गर्ने काम त अब सार्वजनिक खाना नखानु त भनेकै छ। सरकारी कर्मचारीले त्यसरी खाएको देखिया छैन पनि सर्वसाधारणहरूले चाहिँ अब आफ्नो चाहिँ आफै सचेत हुनु पर्यो, खाने व्यक्ति आफै सचेत हुनु पर्यो।
7: निर्णायन दिन यो सरकारले कारवाही गर्नुपर्छ। एकचोटि सार डुबाटेमा पनि खाना लगाएको थियो, पुलिसहरूले कारवाही गरे भनेपछि अलिकति डराएर खाएको थिएनन्। अहिले पनि त्यस्तो गर्यो, कसैले चुरोट तानेर हिँडाएछ, कहिले के खैनी बनाएर हिँडाएछ, यसलाई राज्यले नै अलिकति कडा गर्नुपर्छ भन्ने मलाई लाग्छ।
8: नाम दावा तामाङ, सार्वजनिक ठाउँमा नखाइदिँदा राम्रो, खाए पनि यसलाई चाहिँ सार्वजनिक ठाउँमा नखाइकन वरपर खाँदा राम्रो हुन्छ। बाल बालिकाहरूले नदेखोस्, किनभने बाल बालिकाहरूले पनि धुम्रपान गर्दोछ भन्ने कुरा चाहिँ टिको गर्छ उनीहरूले पनि।
9: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
10: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
9: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर्स छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
10: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
9: हजुर, यहाँ लेडिज का नया नया डिजाइन का पीस तथा थान का कपड़ा पाउनु का साथ ही आकर्षण डिजाइन में कुर्ता सरवाल ब्लाउज लेहंगा चोली लगायत का कपड़ा सिलाइन्छ र रेडीमेड कपड़ा फिटिंग पनि गरिन्छ। साथ ही सुपथ मूल्य में सिलाई संबंधी तालीम समेत प्रदान गरिन्छ।
10: प्रोपाइटर सबिना फुयाल, थप जानकारी का लागि सम्पर्क मोबाइल नम्बर 9860293426 9860293426।
9: क्लासिक लेडीज टेलर्स, चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। प्रधानाध्यापक पदबाट आफूलाई हटाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय दोलखामा धरना बस्नु भएको गुल्मेश्वर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक घनश्याम झाको माग पूरा भएको छ। जिल्लाको तामाकोशी गाउँपालिकोडा नम्बर 4 गुल्मेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम झा पालिका कोडा नम्बर 7 रहेको कालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षकलाई खास सरूवा गराई ल्याई इच्छा विपरीत प्रधानाध्यापकको जिम्मेवारी दिएको र आफूले निर्वाह गर्न असमर्थ भई राजीनामा दिँदा पनि राजीनामा स्वीकृत नभए को भन्दै जिल्ला प्रशासन कार्यालय दोलखामा अस्ति धरनामा बस्नु भएको थियो। तामाकोशी गाउँपालिकाले झाको राजीनामा स्वीकृत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिनुभयो। वहाँका अनुसार झाको राजीनामा स्वीकृत भई विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्ति प्रक्रिया अघि बढ़ाइएको छ। दोलखाको सदरमुकाम चरीकोटमा रहेको एपेक्स बोर्डिङ स्कूलले माटोको विभिन्न सामग्री बनाउने अभ्यास कार्यक्रमको आयोजना गरेको छ। विद्यार्थीलाई किताबमा पढ़ेको विषय व्यवहारमै सिकाउने उद्देश्यले विद्यालयले माटोको विभिन्न सामग्री बनाउने अभ्यास कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा माटोबाट विभिन्न आकारका भाँडा तथा सामग्री बनाउने अभ्यास गराइएको थियो। सामाजिक विषय मा पढ्दै आएको माटो र माटोबाट बन्ने सामग्री सम्बन्धी विषयलाई आफ्नो हातले काम गरेर सिक्दै विद्यार्थीहरूका लागि थप सहज र प्रभावकारी बनाउन सहयोग पुगेको विद्यालयले जनाएको छ। दोलखामा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारी साधन जाँचलाई तीव्र बनाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जिल्लाका बजार तथा ग्रामीण क्षेत्रमा सञ्चालन हुने ठूला तथा साना सवारीका साधनको जाँचलाई तीव्र बनाएको हो। चेक जाँचको क्रममा आवश्यक कागजात नबोकेका सीट क्षमता भन्दा बढ़ी यात्रु राखेका र मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकमाथि कड़ा निगरानी राखिएको ट्राफिक प्रहरीले जनाएको छ। साथै चालक तथा यात्रुलाई ट्राफिक नियम पालन सम्बन्धी सचेत समेत गराइएको छ। सड़क दुर्घटना न्यूनीकरण, सुरक्षित यात्राको सुनिश्चितता र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनको लागि अनुगमन र जनचेतनामूलक अभियानलाई निरन्तरता दिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ। भूमि प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष 2082-83 राजस्व संकलन उल्लेखी रूपमा बढ़ाएको छ। कार्यालयले उक्त अवधिमा 18,47,54,144 रूपियाँ राजस्व संकलन गरेको हो। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 75.32% बढ़ी हो। आर्थिक वर्ष 2081-82 कार्यालयले 10,53,74,356 रूपियाँ राजस्व उठाएको थियो। रामेछापको मन्थली नगरपालिकोडा नम्बर 1 स्थित तामाकोशी नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ लुट गरिरहेको अवस्थामा प्रहरीले 3 सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना गराएको छ। अवैध रूपमा बाल्लो उत्खनन भइरहेको विशेष गोपी सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको गस्ती टोलीले 3 सवारी साधन र 3 चालकलाई तामाकोशी नदी किनारबाटै नियन्त्रणमा लिएको हो। मन्थली नगरपालिकाले स्थानीय तहको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी मापदण्ड अनुसार 3 सवारी साधनबाट 67,500 रूपियाँ जरिवाना लिएको जनाएको छ। अब आजको मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। मधेस, बागमती र गण्डकी प्रदेशका तराईका भूभागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। गएको आइतबार दुई समूहबीच झडप भएपछि अशान्त बनेको सुनसरीको जनजीवन क्रमशः सामान्य बन्दै आन्दोलित चिकित्सक र सरकारबीच लिखित सहमति। आजदेखि अस्पतालका ओपीडी खुल्ने, डाक्टरहरू कुट्नेलाई कार्यवाही हुने। सुनसरीको देवानगंजमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन टोली मृतकको परिवारसँग भेट गर्दै प्रहरी प्रशासनको कमजोरीले हिंसा भएको मृतकको परिवार र स्थानीयको दावी। र प्रधानाध्यापक पदबाट आफूलाई हटाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय दोलखामा धर्ना बस्नु भएको गुल्मेश्वर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक गणाश्याम झाको माग पूरा। हवस् त, सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो,

0: The Rising Star.
1: Rising Star?
0: Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: तीन दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
4: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
5: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
6: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020 35 649, दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98511 65046।
7: अविनाश, तिमी किन निराश छौ त?
8: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
7: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधु बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधु बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 98440302082।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048373107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा
5: कति बनाए पनि हुँदैन के भएको होला यो कतै बिग्रेको हो
6: होइन है साइला दाई के बिग्रियो खटङटङ पार्दै हुनुहुन्छ त
5: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको बनाइने ठाउँ नि कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
6: किन थाहा नहुनु नि साइला दाई चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
5: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
7: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
6: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510896677 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार
8: होइन कहाँबाट ल्याउने होला पहिला त यही थियो
9: होइन के एक्लै गुनगुन गरिरहेको
8: अब यसो गर्मी पनि फिर्दै गयो त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको
9: अनि के भयो त लगेर पाले भइगयो नि
8: पाल्न त पाल्ने तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल अहिले छैन त
9: ए दुर्गायन राजस्थान चल्ला सप्लायर्सको पो कुरा गरेको त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि
6: हजुर हाम्रा सेवाहरू यहाँ बोइलर गिरिराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ
9: सम्पर्कको लागि 9844460908 9844460908
6: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घरसँगै

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के
1: हो त काका? किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका? विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि। त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार। दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल साउन महिनाको 14 गते बिहिबार आज प्रकाशित पत्र पत्रिकाले छानबिन समिति सुनसरी घटनास्थलमा प्रहरी प्रशासनको कमजोरीले हिंसा भएको मृतकका परिवार र स्थानीयको दावी, देवानगंज घटनापछि अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, सरकारसँग सहमतिसँगै देशभरका अस्पतालको हड़ताल अन्त्य, प्रतिनिधि सभाको बैठक बस्दै यस्तो कार्यसूची, लुम्बिनी प्रदेशमा अब 8 मन्त्रालय, देवानगंज घटना, कोशी प्रदेश सरकारले मृतक परिवारलाई 2,00,000 रूपियाँ दिने लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। देवानगंज घटनापछि अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख। गएको आइतबार दुई समूहबीच झडप भएपछि अशान्त बनेको सुनसरीको जनजीवन क्रमशः सामान्यतर्फ उन्मुख भएको छ। सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरूको संयुक्त प्रयासपछि अवस्था सामान्य बन्दै गएको हो। झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर एकजनाको ज्यान गएपछि स्थिति बिग्रन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित पालिकाहरूमा अनिश्चितकालीन कर्फ्यू तथा निषेध आदेश समेत जारी गरेको थियो। अहिले अवस्था सामान्य बनाउन पालिकामा सर्वपक्षीय र सर्वदलीय बैठकहरू समेत भइरहेको सुनसरी जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। छानबिन समिति सुनसरी घटनास्थलमा प्रहरी प्रशासनको कमजोरीले हिंसा भएको मृतकका परिवार र स्थानीयको दावी। सुनसरीको देवानगंजमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको उच्च स्तरीय छानबिन समितिले बुधबार मृतकका परिवारसँग भेटघाट गर्दै घटनाबारे आवश्यक जानकारी संकलन गरेको छ। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित 5 सदस्यीय टोलीले मृतकको घरमै पुगेर परिवारका सदस्यसँग घटनाको पृष्ठभूमि, घटनाक्रम तथा त्यस बेला सुरक्षा निकायले खेलेको भूमिकाको बारेमा जानकारी लिएको हो। टोलीले परिवारका गुनासा, माग र सुझाव समेत सुनेको छ। छानबिन टोलीले घटनास्थलतर्फ गोली चलेको ठाउँको समेत स्थलगत अवलोकन गरेको छ। त्यस क्रममा प्रत्यक्षदर्शी, स्थानीयवासी तथा अन्य सरकारवालासँग पनि छलफल गरिएको छ। यसअघि मंगलबार टोलीले विभिन्न अस्पतालमा उपचारत घाइतेहरूको अवस्था, स्वास्थ्य अवस्थाबारे जानकारी लिनुको साथै जिल्ला सुरक्षा अधिकारीसँग घटनाको समग्र अवस्थाबारे जानकारी लिएको थियो। देवगंजमा द्विपक्षीय बीच भएको झडपको क्रममा एकजनाको मृत्यु हुनुको साथै 9 जना घाइते भएपछि घटनाको सत्य तथ्य पत्ता लगाउन गृह मन्त्रालयले 5 सदस्यीय उच्च स्तरीय छानबिन समिति गठन गरेको हो। मृतकका आफन्त तथा घटनाका प्रत्यक्षदर्शीले शुरूदेखि नै प्रहरी प्रशासनले प्रभावकारी समन्वय र संवाद गर्न नसक्दा सामान्य विवाद हिंसामा परिणत भएको दावी गरेका छन्। उनीहरूले समयमै आवश्यक सुरक्षा व्यवस्था अप्नाइएको भए एकजनाको ज्यान जाने र अन्य 9 जना घाइते हुने अवस्था नआउने बताएका छन्। मृतकका बुबा किशन देव मेहताले ओम प्रकाशलाई सही घोषणा गर्न, उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनामा संलग्नमाथि दोषीमाथि कानून बमोजिम कार्यवाही गर्न माग गर्नु भएको छ। मेहताले समाजमा त्रास र आतंक फैलाउने गतिविधि रोक्न सरकारसँग माग गर्नु भएको हो। आफ्नो छोराले घरमै प्लास्टिकको बोरा उत्पादन गर्ने उद्योग सञ्चालन गर्दै आएको र सोही व्यवसायबाट परिवारको जीविकोपार्जन हुँदै आएको बताउनुभयो। तर छोराको मृत्यु भएपछि आफ्नो परिवारको विचल्ने भएको समेत उहाँले बताउनुभयो। यो खबर आज कान्तिपुरले लेखेको छ। प्रतिनिधि सभाको बैठक बस्दै संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान 11 बजे बस्दैछ। आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम बुवागले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न खारेज गर्ने विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। यस्तै सभामुख टोल प्रसाद अर्यालले प्रतिनिधि सभाका पूर्व सदस्य एवं संविधान सभा सदस्य गोपाल मान श्रेष्ठको निधन
निगमको शोक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। यस्तै वेदायन व्यवस्थापन समितिको बैठक बस्दैछ। बिहान 11 बजेका लागि तय भएको समितिको बैठकमा संघीयतामा विधायकी अन्तर्सम्बन्ध, नेपालमा अभ्यास आवश्यकता र चुनौती विषयमा अभिमुखीकरण हुने बताइएको छ। यो खबर आज सबैजसो नै पत्र पत्रिकाहरूले लेखेका छन्। लुम्बिनी प्रदेशमा अब 8 मन्त्रालय। लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्री परिषदको बैठकले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बाहेक 8 मन्त्रालय कायम रहने गरी प्रदेश सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरेको छ। यसअघि 12 मन्त्रालय मार्फत संचालन हुँदै आएको प्रदेश सरकारको संरचना पुनर्गठन गर्दै अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बाहेक 8 मन्त्रालय कायम हुने प्रदेश सरकार कार्य विभाजन नियमावली स्वीकृत भएको हो। बैठकको निर्णय सार्वजनिक गर्दै भौतिक पूर्वाधार विकास मन्त्री रत्न बहादुर खत्रीले कार्य सम्पादनलाई थप प्रभावकारी, व्यवस्थित र मितव्ययी बनाउन मन्त्रालयको संख्या घटाइएको बताउनु भएको छ। अब लुम्बिनीमा मुख्यमन्त्री कार्यालय 8 मन्त्रालय छन्। नयाँ संरचना अनुसार युवा तथा खेलकुद मन्त्रालय, सामाजिक विकास मन्त्रालय गाभिएको छ। उद्योग पर्यटन तथा यातायात मन्त्रालय खारिज गरी उद्योग तथा यातायातको जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्रालयमा समायोजन गरिएको छ। त्यसै गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई शहरी विकास मन्त्रालयमा गाभिएको छ। वन तथा वातावरण मन्त्रालयमा पर्यटन क्षेत्र थप गरी वन वातावरण तथा पर्यटन मन्त्रालय बनाइएको छ। नयाँ नियमावली अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, कृषि भूमि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन वातावरण तथा पर्यटन मन्त्रालय, शहरी विकास, ऊर्जा सिंचाई तथा खानेपानी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहनेछन्। यो खबर आज गोर्खा पत्रले लेखेको छ। सरकारसँग सहमतिसँगै देशभरका अस्पतालको हड़ताल अन्त्य। सरकार र नेपाल चिकित्सक संघ बीच बुधबार 5 बुते सहमति भएपछि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा जारी हड़ताल अन्त्य भएको छ। सहमतिसँगै चिकित्सकहरूले मंगलबारदेखि संचालन गरेका विरहुदका सबै कार्यक्रम फिर्ता लिएका छन् भने अस्पताल सेवा नियमित रूपमा संचालन गर्ने बताएका छन्। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपेट र दुर्व्यवहारका घटनामा कार्यवाही गर्न माग गर्दै संघले ओपीडी लगायतका सेवा बन्द गरेर आन्दोलन गरेका थिए। सहमति अनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार गर्ने, उपभोक्ता संरचना ऐन 2075 आवश्यक संशोधनको लागि 7 दिनभित्र कार्यदल गठन गर्ने प्रतिबद्धता जनाएको छ। सरकार र चिकित्सक संघबीच सहमतिपछि देशभरका अस्पतालमा बिरामी उपचार सेवामा पुनः नियमितता आउने भएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। देवानगंज घटना, कोशी प्रदेश सरकारले मृतक परिवारलाई 2,00,000 दिने। कोशी प्रदेश सरकारले सुनसरीको देवानगंज घटनामा ज्यान गुमाएका व्यक्ति र परिवार र घाइतेको लागि राहत प्रदान गर्ने भएको छ। मुख्यमन्त्री हिक्मत कार्कीले हिजो जारी आह्वान गर्नुभएको सर्वदलीय बैठकले ज्यान गुमाएका व्यक्तिका परिवारलाई 2,00,000 खाद्यान्न तथा फसलमा क्षति पुगेकालाई र घाइतेलाई 50,000 रूपियाँका दरले राहत दिने निर्णय गर्नुभएको छ। सर्वदलीय बैठकले आठबुधे निर्णय गर्दै सबैलाई संयमता अप्नाउन समेत अनुरोध गरेको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका गतिविधिहरू। प्रधानाध्यापक पदबाट आफूलाई हटाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय दोलखामा धर्ना बस्नु भएको गोलमेश्वर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक घनश्याम झाको माग पूरा भएको छ। जिल्लाको तामाकोशी गाउँपालिकोडा नम्बर 4 गोलमेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम झा पालिका कोडा नम्बर 7 रहेको कालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षकलाई कासरू गराई ल्याई इच्छा विपरीत प्रधानाध्यापकको जिम्मेवारी दिएको र आफूले निर्वाह गर्न असमर्थ भई राजीनामा दिँदा पनि राजीनामा स्वीकृत नभएको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखामा धरना बस्नु भएको थियो। तामाकोशी गाउँपालिकाले झाको राजीनामा स्वीकृत गरेको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकारी अर्जुन दर्जीले जानकारी दिनुभयो। उहाँका अनुसार झाको राजीनामा स्वीकृत भई विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्ति प्रक्रिया अघि बढ़ाइएको छ।
दोलखाको सदरमुकाम चरीकोटमा रहेको एपेक्स बोर्डिङ स्कूलले माटोको विभिन्न सामग्री बनाउने अभ्यास कार्यक्रमको आयोजना गरेको छ। विद्यार्थीलाई किताबमा पढ़ेको विषय व्यवहारमै सिकाउने उद्देश्यले विद्यालयले माटोका विभिन्न सामग्री बनाउने अभ्यास कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा माटोबाट विभिन्न आकारका भाँडा तथा सामग्री बनाउने अभ्यास गराइएको थियो। दोलखामा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारी जाँचलाई तीव्रता बनाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जिल्लाका बजार तथा ग्रामीण क्षेत्रमा सञ्चालनमा हुने ठूला तथा साना सवारीको जाँचलाई तीव्रता दिएको हो। चेल जाँचको क्रममा आवश्यक कागजात नबोकेका, सेट क्षमता भन्दा बढ़ी यात्रु राखेर र मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकमाथि कड़ा निगरानी राखिएको ट्राफिक प्रहरीले जनाएको छ। साथै चालक तथा यात्रुलाई ट्राफिक नियम पालन सम्बन्धी सचेतना समेत गराइएको छ। सड़क दुर्घटना न्यूनीकरण, सुरक्षित यात्राको सुनिश्चितता र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनको लागि अनुगमन तीव्र बनाइएको हो। भूमि प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष 2082-83 राजस्व संकलन उल्लेखी रूपमा बढ़ाएको छ। कार्यालयले उक्त अवधिमा 18,47,54,114 रूपियाँ राजस्व संकलन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 75.32% बढ़ी हो। आर्थिक वर्ष 2081-82 कार्यालयले 10,53,74,356 रूपियाँ राजस्व उठाएको थियो। रामेछापको मन्थली नगरपालिका नम्बर 1 स्थित तामाकोशी नदी किनारबाट अवैध रूपमा नदीजन्ने पदार्थ लोड गरिएको अवस्थामा प्रहरीले 3 सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना गराएको छ। अवैध रूपमा बालुवा उत्खनन भइरहेको विशेष गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको गस्ती टोलीले 30 सवारी साधन र तिनका चालकलाई तामाकोशी नदी किनारबाटै नियन्त्रणमा लिएको हो। मन्थली नगरपालिकाले स्थानीय तहको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी मापदण्ड अनुसार 3 सवारी साधनबाट 67,500 रूपियाँ जरिवाना गरेको बताइएको छ। हवस् त, यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: आफै नै जागिर खाने मौका त आको थियो नि,
2: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
1: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
3: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आधी सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 38 10 7।
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
6: हेलो फ्याबुल्ला टासी दिले, नमस्कार।
5: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
6: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
5: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
6: वाङ होबामेगो र गुरू डाक्पो सासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकाको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिले छिठो साङडुप साङयाङसा छेटुप नाम्जे छेबामे छिठो लाछो खोबामे मानिकाब्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
5: खोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफाछाम बस्ने स्थान टाँसी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852758994 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
7: होइन
5: साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
7: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको। बनाइने ठाउँ नि कता हो यता? थाहा छैन तिमीलाई? केही थाहा छ?
5: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
7: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
8: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
5: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510-89-6077। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
9: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
10: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
9: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
10: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
9: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
10: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
9: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
10: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
9: कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्?

0: कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविम नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
1: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हार्ड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
4: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: होइन, के एकले गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भयो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
4: राँगाको मासु पाइने पसल भएको घर सँगै।
1: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 125,000 बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066100।

0: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
1: पाँडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: भनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एक मात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू

0: मफत मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टुनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको हो। टाउको दुख्ने कारण पनि यही नै हो, यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
8: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
7: त्यहाँ चाहिँ के हुन्छ नि?
8: त्यहाँ के हुँदैन नपत्या, सुन त यहाँ।
9: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
0: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
7: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
10: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
11: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: boy.
1: Subarnavasar, Subarnavasar, Subarnavasar. हाम्रा सेवा तथा सुविधाहरू
2: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, भुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: California.
1: Extreme energy drink.
2: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
3: अरे यही थियो त, कहाँ सरे आजकल?
2: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
3: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
2: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
3: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
2: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
3: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बिहानको 9 बजेको छ।

0: Sonia.
1: Extreme energy drink.
2: हसो फ्याबुल्ला टासिदेले नमस्कार।
3: यही मिति 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौं। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
2: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जु चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुआरा प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
3: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
2: वाङ होबमेगो र गुरू डक्पो चासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरूको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेमके हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिलेनसिठो साङडुप साङयाङसा छेडुप नाम्जे छेबामे सिठो लासो होबामे मानिकाब्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
3: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578994 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: नमस्कार।
4: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
3: होइन साइना दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोर को ठीक अगाड़ी। थप जानकारी को लागि सम्पर्क नम्बर 9864-6080 र 9810-89-677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
0: ख्याल राख्नुस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
6: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
6: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
6: सजग बन्नुहोस्, कुनै बखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
6: त्यसैले आजैबाट सचेत बनौं, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
8: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
3: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
8: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
3: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
8: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860-29-43-26 9860-29-43-26।
3: क्लासिक लेडिज टेलर्स चरीकोट सादो बाटो जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
8: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
9: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
9: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
8: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
9: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
9: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
10: होइन, के एकले गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
10: अनि के भो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
10: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
10: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
3: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
10: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 125,000 बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
3: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
11: Wow. होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
12: पाडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
11: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
12: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
11: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
12: भनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
6: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
6: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
13: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
6: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई।
5: त्यहाँ चाहिँ के हुन्छ नि?
6: त्यहाँ के हुँदैन म पत्या सुन त यहाँ।
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9141577069।
5: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
1: इन्द्र डेन्टल

0: सरेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844 39 92 92। यसको शाखा सैलुङ गाउँपालिकाको

0: जडी बुटी पनि चाहिएको थियो, यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: अरे यही थियो त, कहाँ सरे आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चु बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
0: हो नि रमा? चरीघ्याङमा रहेको मा पलाञ्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: जागिर खाने मौका त आको थियो नि, तर
2: तर सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है।
1: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
3: हो त नि। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासाङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
6: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
7: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
6: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
7: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
8: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिल वस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
5: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
8: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87 07 93, पान पसल साधु बाटो चरीकोट।
9: विश्वनाथ विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
5: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
10: एही आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हौ केकको लागि त चिन्तै लिनु पर्दैन नि, हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
5: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
11: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860558988, पलाञ्चोक बेकारी साड्डो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
5: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
5: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
3: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
5: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865569994 र 9816509963।
3: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
12: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
5: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
12: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
5: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
12: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
5: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
12: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853 27806 र 9814 80 56 42। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
13: The Rising Star.
14: Rising Star?
13: Rising Star?
15: Yes, the Rising Star School.
13: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
15: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
13: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
15: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
16: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
17: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
12: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98511-65046।
18: अविनाश, तिमी किन निराश छौ त?
19: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
18: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
20: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844-059-929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844-30-282।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
3: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
2: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048373107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
3: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
4: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
3: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 98 44 32 25 13 र 98 024 087 66।
3: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक FM 92.7 MHz।

0: ହାସୋ ଫ୍ୟାବୁଲା ଟାସି ଦେଲେ ନମସ୍କାର।
1: ଏହିମିତି 2083 ସାଲ ସାଉନ 11 ଗତେ ଦେଖି ବୌଦ୍ଧ ଧର୍ମ ମାହେନ ନିଙ୍ଗମା ପରମ୍ପରା ଅନୁସାର ଗୁଫା ଛାମ ବସ୍ନେ ଭଏକୋଲେ ସମ୍ପୂର୍ଣ୍ଣ ଦୋଲାଖା ଜିଲ୍ଲା ଭରି ବସ୍ନୁ ଭଏକୋ ଲାମା ଗୁରୁହରୁଲାଇ ଏସେ ସୂଚନାକୋ ସାଥ ହାର୍ଦ୍ଦିକ ନିମନ୍ତ୍ରଣା ଗର୍ଦଛୌଁ। ସାଥୈ ହିମାଲଦେଖି ତରାଇସମ୍ମ ଦେଶଭରି ବସ୍ନୁ ଭଏକା ଲାମା ଗୁରୁହରୁଲେ ପନି ଉପସ୍ଥିତ ଭଇ ସୁବିଧା ଲିନ ସକ୍ନୁହୁନେଛ।
0: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुआरा प्रशिक्षण साथै प्रैक्टिकल हुने जानकारी गर्दछौ।
1: वाङलुङ ठी गुफा राख्ने गुरु टुल्कु साङ्गे सेडु प्रेम पुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरुबाट।
0: वाङ होबामेगो र गुरु डक्पो चासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना गोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकाको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिले छिठो साङडुप साङयाङसा छेडुप नाम्जे छेबामे छिठो लासो होबामे मानिकाव्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
1: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578994 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: लासो फ्याफुल्ला टाइजीले नमस्कार।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
1: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि, मलाई पनि एउटा नयाँ

0: तपाईले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
1: होशियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजैबाट सचेत बनौं, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
1: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र लिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिजातको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लेस चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दुध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठुकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9510-66-165, 9510-66-165।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए सामान लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
2: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
2: बनी हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
3: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टिल फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
4: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
3: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9855068595 र 0494421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9855068590।
5: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
6: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
5: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
6: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
7: आशुतोष शशांक शेखर चंद्र मौली चिदंबरम।
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, सीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
4: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्षधाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणा गाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साडो बाटो चरीकोट।
7: नमस्ते डाक्टर सर।
8: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
9: अब के गर्छ धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
4: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
10: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841570769।
1: अलिक कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
11: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
4: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
4: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
4: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट दोलखा।
13: अरे यही थियो त, कहाँ सरेछ आजकल?
4: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
13: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
4: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
13: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
4: हजुर, हाम्रा विशेषताहरू: केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
13: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843121368, बलराम कर्मचार्य 9844133314। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
14: आफै नै जागिर खाने मौका त आएको थियो नि,
1: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
14: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
1: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
13: हो त नि,
3: दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आज सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि
15: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
16: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
14: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648062 9844648062।
17: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ਕਿ ਕੱਟ ਨੂੰ ਪਚਾਈ ਮੰਮੀ।
1: ਇਹ ਅੱਜ ਤਾਂ ਸਾਚੀ ਨਾਨੀ ਕੋ ਜਨਮ ਦਿਨ ਪੋ ਹੋ ਤਾ। ਕੇਕ ਕੱਟ ਨੂੰ ਪਰਨੇ ਬਨੇਕੇ ਬੇਲਾ ਕਾਂ ਗਰੇ ਲਿਆਉਣ ਅਬ।
2: ਹਾਉ ਨਾਨੀ ਕੋ ਅੱਜ ਜਨਮ ਦਿਨ ਪੋ ਹੋ। ਹਾਉ ਕੇਕ ਕੋ ਲਾਗੀ ਤਾਂ ਚਿੰਤਾ ਹੀ ਲੀਨੋ ਪਰਦੈ ਨਾ ਨੀ ਹੋ। ਕੋਲਾਂਚਕ ਬੇਕਰੀ ਛਦੈ ਛਨੀ ਤੇਤੈ ਤੀਰ ਜਾਨੇ। ਹਾਉ 15 ਮਿੰਟ ਮਾ ਕੇਕ ਬਨ ਚ ਲਿਆਉਣੇ।
3: ਹਮਰਾ ਸੇਵਾ ਤਥਾ ਸੁਵਿਧਾ ਹਰੂ केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडी भीमेश्वर कोल स्टोर सँगै।
3: के तपाई डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
3: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सी।

0: लगानीका बिरूवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरूवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरूवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
3: The Rising Star. Rising Star? Rising Star?
4: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
4: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
5: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
6: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अविनाश, तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौतारिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: कालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू: केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860598988। पलाञ्चोक बेकारी, साजो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला मध्याह्नको 12 बजेको छ।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफे कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानो? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानो रहिनन् अब। म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै बज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz को रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक सातक शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपराह्न 4 बजेको समाचार पछि
1: कार्यक्रम गीती कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथा।
2: हसो फ्याबुल्ला टसिदेले नमस्कार।
0: यही मिति 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
2: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुवा र प्रशिक्षण साथै प्रक्टिकल हुने जानकारी गर्दछौ।
0: वाङ लुङ ठी गुफा राख्ने गुरु टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरुबाट।
2: वाङ होबमेगो र गुरु डक्पो सासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेमेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिलेछिठो साङडुप साङयाङसा छेटुप नाम्जे छेबामे सिठो लासो होबामे मानिकाव्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
0: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसा पानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578994 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: नमस्कार।
3: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
4: होइन है साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रियो त, खोइ कामै गरिराखेको छैन भनेको। बनाइने ठाउँ नि कता हो यता? थाहा छैन तिमीलाई? केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6 र 9855-89-6077। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
6: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
7: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
6: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
7: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चार पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
6: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
7: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
6: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
7: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
6: कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविम नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
9: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि, हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
9: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ, साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
9: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860-2943-26, 9860-2943-26।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
9: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
10: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
10: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
9: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
10: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
10: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
11: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
11: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
11: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
11: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
12: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
11: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 125,000 बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510661065 98510661065।
13: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
7: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
6: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।

0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
1: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
2: अलिक कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
3: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
4: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992।
5: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
6: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
7: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
4: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
7: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
4: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: Mania.
1: Extreme energy drink.
2: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा।

आठ वर्ष अघि भेटिएको अवशेष 21 करोड़ वर्ष पुरानो रहेको निष्कर्ष र फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंज र कप्तानगंज क्षेत्रमा भएको हिंसात्मक घटना तथा प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले सरकारको तीव्र आलोचना गरेका छन्। देशको सुरक्षा संवेदनशीलतासँग जोड़िएको यति ठूलो मुद्दा हुँदा पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङ दुवै संसद बैठकमा अनुपस्थित भएपछि सांसदहरूले उहाँहरूको खोजी र जवाफदेहिताको माग गर्दै सरकारको आलोचना गरेका हुन्। 14 दिनपछि बसेको आजको संसद बैठकमा एमाले सांसद पद्मा अर्याल र कांग्रेस प्रमुख सचेतक बास्न थापाले विगतका आन्दोलनमा राजीनामा माग्ने वर्तमान प्रधानमन्त्री र गृहमन्त्री अहिले आफै नैतिक जिम्मेवारीबाट पन्छिएको आरोप लगाउनुभयो। उहाँहरूले हिजो आक्रोश पोख्ने र सदनमा आँसु बगाउने नेतृत्व अहिले नागरिकको ज्यान जाँदा किन मौन बसेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। यस्तै नेकपाका सांसद गोपाल शर्मा र राप्रपा प्रमुख सचेतक खुशबु ओलीले घटनाबारे सत्य तथ्य छानबिन गर्न र गोली चलाउने आदेश कसले दियो भन्ने स्पष्ट पार्न उच्च स्तरीय छानबिन आयोग गठनको माग गर्नुभयो। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संकटको समयमा सरकार कोठाभित्र लुकेको टिप्पणी गर्दै देश चलाउन नसके प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो। प्रतिपक्षी सांसदहरूले बल प्रयोग र त्रास सृजना गरेर नभई संवाद एकता र सामाजिक सद्भाव कायम गर्ने स्पष्ट योजनासहित प्रधानमन्त्री शाहले संसदमा आएर तत्काल स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन सरकारलाई अपील गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा पूर्व प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै उहाँले घटनाको वास्तविकता बाहिर ल्याउन आग्रह गर्नुभएको हो। सुनसरीको देवानगंजमा आइतबार राति भएको घटनामा गोली लागेर घाइते भएका अर्का एकजनाको पनि उपचार क्रममा ज्यान गएको छ। यो सँगै घटनामा ज्यान गुमाउनेको संख्या 2 जना पुगेको छ। विराटनगरको न्यूरो अस्पतालमा उपचाररत देवानगंज 3 का 22 वर्षका जयप्रकाश मेहताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घटनामा गोली लागेर घाइते भएका अरू 8 जनाको उपचार भइरहेको छ। घटनामा सुरक्षाकर्मी सहित 22 जना भन्दा बढ़ी घाइते भएका छन्। यसैबीच जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। सुनसरीको घटनाको विरोधमा मधेसका विभिन्न जिल्लामा प्रदर्शन फैलाउन थालेपछि कार्यालयले गोलबजार नगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले 3 वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको छ। जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मी निया गाउँपालिका र नगरायन नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न समिति गठन गर्नुभएको छ। आज मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। समितिको सदस्यहरूमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनु भएको छ। अर्थ मन्त्रालयका उपसचिव बोलराम आचार्य सदस्य सचिव रहेको समितिले आज आन्दोलनरत लघुवित्त पीड़ितहरूसँग वार्ता शुरू गर्ने अर्थ मन्त्रालयले जनाएको छ। सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै आन्दोलनमा रहेका लघुवित्त पीड़ितहरूले अस्ति मंगलबारदेखि काठमाण्डुको माइती घरमा आमरण अनशन शुरू गरेका छन्। लघुवित्त बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवृद्धि ब्याज, विभिन्न शीर्षकमा असूल गरिने हर्जना र विविध शुल्क खारेज गर्नुपर्ने उनीहरूको माग छ। उनीहरूले सामूहिक आमरण अनशन आज 3रो दिन पनि जारी राखेका छन्। यति बेला वर्षासँगै आउने बाढ़ी, पहिरो र डुबानका कारण खानेपानीका स्रोत प्रदूषित भई झाडा पखला, हैजा र आउँ तथा टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम तीव्र रूपमा बढ़ेको छ। यस्तै उच्च तापक्रम र आर्द्रताका कारण लामखुट्टेको वंशवृद्धि भई डेंगी र मलेरिया फैलिएको छ भने घाँस र झाड़ीमा पाइने किर्नाबाट सर्ने स्क्रब टाइफसको जोखिम पनि उच्च छ। जलवायु परिवर्तनका कारण अनियन्त्रित वर्षा र गर्मी बढ़दा यस्ता भाइरस, जीवाणु तथा फंगस जन्य संक्रमण फैलन थप मदत पुगेको स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। यस मौसम मी प्रदूषणले गर्दा कान, नाक र घाँटीको संक्रमणका साथै छाला सम्बन्धी रोगका बिरामी पनि अस्पतालमा बढ़न थालेका शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बास्तोलाले बताउनुभयो। उहाँका अनुसार यस्ता जोखिमबाट जोगिन सधैँ पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन, बाहिरको खुल्ला र बासी खाना नखान तथा खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। यस्तै डेंगीबाट बस्न घर वरिपरि पानी जम्न नदिने, पानीका भाँडा छोपेर राख्ने र राति सुत्दा झुलको प्रयोग गर्ने गर्नुपर्छ। लक्षण देखिने बित्तिकै घरेलु उपचारमा नअल्झी तुरन्त नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराउन विशेषज्ञको आग्रह छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01590169 मोबाइल 97072540 89।
3: सुन त मेरो कपडा प्याकिङ गरिदेउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056943334955।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। स्वास्थ्यकर्मीको आन्दोलन कारण हिजो र अस्ति बन्द रहेको अस्पतालको ओपीडी सेवा आजदेखि नियमित भएको छ। वीरगंजमा रहेको नारायणी अस्पतालका चिकित्सकमाथि कुटपीट भएको विरोधमा नेपाल चिकित्सक संघले देशभर अत्यावश्यक भएका सेवा बन्द गर्दै आन्दोलन थालेको थियो। अस्ति र हिजो अस्पतालको ओपीडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल आएका बिरामीहरू त्यत्तिकै फर्केका थिए। हिजो सरकार र नेपाल चिकित्सक संघ बीच 5 बुधे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको हो। आजदेखि चिकित्सकहरू नियमित सेवामा फर्किएका हुन्। 2 दिन बन्द गरेको ओपीडी खुलेपछि अस्पतालमा बिहानदेखि बिरामीको भीड़ देखिएको छ। अब विदेशको खबर। अफ्रिकी देश जिम्बावेमा 8 वर्ष अघि फेला परेको डायनोसरको अवशेष नयाँ प्रजातिको भएको पुष्टि भएको छ। बेलायत, जिम्बावे र दक्षिण अफ्रिकाका वैज्ञानिकहरूको संयुक्त टोलीले सन् 2018 उत्खनन गर्दा डायनोसरको मेरुदण्ड, करंग, हातखुट्टा र पंजाको हड्डीका अवशेषहरू भेटाएका थिए। जीव विज्ञान सम्बन्धी अनुसन्धानकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले त्यो अवशेष यसअघि पहिचान भएका भन्दा नयाँ प्रजातिको डायनोसरको भएको जनाएको छ। अध्ययन प्रतिवेदन अनुसार झण्डै 21 करोड़ वर्ष पुरानो यो डायनोसर 4.5 मिटर अर्थात 15 फिट लामो रहेको अनुमान छ। अनुसन्धान टोलीका प्रमुख डाक्टर पल ब्यारेटका अनुसार यो डायनोसर पूर्ण रूपमा हुर्केपछि मरेको र जीवनको कुनै समयमा ठूलो चोट वा संक्रमणबाट बचेको संकेत शेषमा देखिएको छ। यसअघि दक्षिणी अफ्रिका भरि एउटै खालका डायनोसरहरू मात्र पाइन्थे भन्ने मान्यता रहेकामा यो नयाँ खोजले त्यस बेला पनि फरक फरक पारिस्थितिक प्रणाली र विविध प्रजातिहरू अस्तित्वमा रहेको पुष्टि भएको छ। वैज्ञानिकहरूले अफ्रिकाको प्रागैतिहासिक इतिहासबारे अझै धेरै रहस्यहरू खुल्न बाँकी रहेको बताएका छन्। अब खेल खबर। विश्वकपको फाइनलमा स्पेनसँग हारेपछि र पूरै प्रतियोगिताभरि देखाएको व्यवहारका कारण फिफाले अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू गरेको छ। गएको हप्ता विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको विश्वकप फाइनलपछि घटेको घटनाको छानबिन गर्ने एक अनुशासनात्मक तथा आचार संहिता सम्बन्धी अभियोजक नियुक्त गरेको थियो। विश्वकप फाइनलमा स्पेनसँग 1-0 पराजित भएपछि अर्जेन्टिनाका धेरै खेलाड़ी तथा सहायक कर्मचारीहरू स्पेनका खेलाड़ीहरूसँग विवादमा मुसिएका थिए। अभियोजकको सिफारिशमा फिफाले आफ्नो आचार संहिताको धारा 14 अन्तर्गत कथित कुटपिटको आरोपमा अर्जेन्टिना खेलाड़ी तथा सहायक प्रशिक्षकमाथि अनुसन्धान गर्नेछ। खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी घटना लिएर प्रतिनिधि सभामा सांसदद्वारा सरकारको चर्को आलोचना, कप्तानगंज घटनाको वास्तविकता बाहिर ल्याउन नेकपाका संयोजक प्रचण्डको अपील, लघु वित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता शुरू गर्ने, वर्षायाममा संक्रामक रोगको जोखिम उच्च, ताजा खाना र सरसफाईमा ख्याल गर्नुका साथै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरहरूको सुझाव, जिम्बावेमा फरक प्रजातिको डायनोसरको पहिचान, 8 वर्ष अघि भेटिएको अवशेष 21 करोड़ वर्ष पुरानो रहेको निष्कर्ष, र फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनको कार्यवाही प्रक्रिया शुरू।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
7: आँखा खुल्दा म अस्पतालमा थिएँ कि आफैकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानो रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै बज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीती कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथा।
1: होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: होइन के एक्ले गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराकको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू
1: यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
0: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9510-66-165, 9510-66-165।

0: 66 165
1: होइन के गर्ने होला भन्या यसो व्यापार व्यवसाय गरौँ भन्या अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
2: पढे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैँ लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वर्ष वारेन्टी भएका सामान न्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
1: मेरी आमै नि गीताश्री स्टोर यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
2: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
3: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
3: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0949421542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
0: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087766।
0: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौं।

0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कस्तो दाँत दुखेको, गिरा पनि सुन्ने छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
5: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
11: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिप्योर, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
11: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
9: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: Liponia. Extreme energy drink.
1: अरे यही थियो त कहाँ सरेछ आजकल
2: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ
1: के हुनु नि अभि मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ तर कहीँ देख्दिन अन्तै सरेछ कि क्या
2: हो नि रमा चरी ग्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि
1: ए मलाई त थाहै थिएन जानकारीको लागि धन्यवाद है तिमीलाई
2: हजुर हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68 बलराम कर्मचार्य 98 44 13 83 14 मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।

0: भएको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: अहिले अपराह्नको 4 बजेको छ।

प्रान्त 4 बजेको दोलखा र दोलखा आसपासका सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका फ्याम 92.7 मेगा हर्ट्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखामा गत आर्थिक वर्ष 4,813 जनालाई प्रतिलिपि नागरिकता प्रदान, दोलखामा असार महिनामा 7 वटा घरेलु हिंसाका घटनाको उजुरी प्राप्त लगायतका स्थानीय प्रसंग सहित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार असफल भएमा नेपाल राष्ट्र नै असफल हुने खतरा रहेको प्रति पूर्व प्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहालको चिन्ता व्यक्त जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। पूर्व प्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार असफल भएमा नेपाल राष्ट्र नै असफल हुने खतरा रहेको बताउनु भएको छ। वहाँले वर्तमान सरकारलाई असफल हुने छूट नरहेको बताउनु भएको हो। प्रतिनिधि सभाको आजको बैठकमा पूर्व प्रधानमन्त्री दाहालले सरकारको नेतृत्वले आफ्ना गतिविधि सचेर लैजानुपर्ने र सहकार्यमा अगाडि बढ़नुपर्ने बताउनु भएको हो। सुनसरीको देवानगंज र कप्तानगंज क्षेत्रमा भएको हिंसात्मक घटना तथा प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले सरकारको तीव्र आलोचना गरेका छन्। देशको सुरक्षा संवेदनशीलतासँग जोड़िएको यति ठूलो मुद्दा हुँदा पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ अनुपस्थित हुनु भएपछि सांसदहरूले उहाँहरूको खोजी र जवाबदेहिता माग्नु भएको हो। 14 दिनपछि बसेको संसद बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा राप्रापा, श्रम संस्कृति पार्टी लगायतका प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाउनु भएको हो। प्रहरीको गोली लागेर सिराहामा एकजनाको मृत्यु भएको छ। गोल बजारमा प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको हो। प्रत्यक्षदर्शीका अनुसार एकजनाको मृत्यु भएको छ।

0: अर्का एकजना घाइते हुनु भएको छ। घाइतेको घाँटीमा गोली लागेको उहाँहरूको भनाइरहेको छ। मृतक र घाइते दुवैको पहिचान खुलेको छैन। सिराहाको गोल बजारमा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोली चलाएको बताएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले तीनवटा पालिकामा कर्फ्यू आदेश जारी गरेको छ। जनकपुर उपमहानगरपालिकाका सबैवटा लक्ष्मी मिनिया गाउँपालिका र नगराइन नगरपालिकामा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लोइटेलले जानकारी दिनुभयो। बिहिबार दिउँसो 3:30 बजेदेखि अर्को आदेश जारी नहुनु जेलसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको छ। सुनसरी घटनालाई लिएर जनकपुर र आसपासको क्षेत्रमा बिहिबार बिहारैदेखि प्रदर्शन उग्र बनेपछि प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो। उत्तर लक्ष्मी मिया हाट बजार चोक लक्ष्मी मिया साथ हुँदै पश्चिम सिनुर जोड चोकसम्म पूर्व लक्ष्मीपुर बगेवासम्म कर्फ्यू जारी गरिएको छ। गत आइतबार सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा प्रहरीको गोली लागेर घाइते हुनुभएका 27 वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको छ। विराटनगर न्युरो अस्पतालमा उपचारको क्रममा मेहताको मृत्यु भएको हो। उपचारकै क्रममा बिहिबार दिउँसो मेहताको मृत्यु भएको अस्पताल प्रशासनका भरत श्रेष्ठले जानकारी दिनुभयो। अस्पतालमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। जयप्रकाशको पेटमा गोली लागेको थियो। गत सोमबार उहाँको शल्यक्रिया गरिए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उहाँको शव हाल न्युरो अस्पतालमा राखिएको छ। यसअघि आइतबार राति भएको घटनामा गोली लागेर गम्भीर घाइते हुनुभएका देवनगंजका 24 वर्षीय ओम प्रकाश मेहताको उपचारकै क्रममा मृत्यु भएको थियो। राति 10 बजे मृत्यु भएको थियो। उहाँको शव पनि अझै अस्पतालमा रहेको प्रहरीले जनाएको छ। पछिल्लो समय दोलखामा आधुनिकताको प्रभाव मोबाइल इन्टरनेटको अत्याधिक प्रयोग र पुस्तान्तरणको अभावले गर्दा हाम्रो परम्परा भजन र श्लोकहरू समाजबाट हराउँदै गएका छन्। समयसँगै हाम्रो मौलिक संस्कृति परम्परा र पुराना भजन कीर्तनहरूका भाका पनि विस्तारै लोप हुँदै गएको ज्येष्ठजनहरूले बताउनु भएको छ। यसै सन्दर्भमा हामीले दोलखाका केही व्यक्तिहरूलाई परम्परागत भजन र श्लोकहरूको संरक्षणको लागि स्थानीय सरकारले के गरिरहेका छन् भनेर सोधेका छौं।
1: गंगाधर रेग्मी, यसलाई संरक्षण गर्न एक त अब हामी जस्ता बुढापाकाको समय गयो। अब म भजन जस्तो भने नि भजन झिक्न सक्थेँ मैले। जफे मालु भो, सैलुम काटाकुटी भो, माघा भो, यी ठाउँ ठाउँमा गएर बोलाएर लम्ती हामीले भजन भनेर हिँडेको मान्छे हौ। तर अब यो गर्ने मान्छे कोही छैन। अलिकति खिटाउडी जति सबै विदेश, कोही कोही काठमाडौँ, अब यहाँ गाउँमा बुढापाका मात्रै छन्। अब सिक्नलाई चासो गर्दैन। अब यो हाम्रो लोप हुँदै गइसक्यो जस्तो लाग्छ मलाई चाहिँ। चिन्ता लाग्छ, के गर्नु लागेर कोही जम्मा गरेर सिकाउन पाएदेखि हुन्थ्यो जस्तो लाग्छ।
2: मेरो नाम कमला त्रिपाठी, भीमेश्वर नगरपालिका वडा नम्बर 2। पुराना कुराहरू सबै लोप भइसके, हराइसके। जस्तो अब असारे गीतका कुराहरू भए, रोपाईका कुराहरू भए, पहिलाका भजन खैजडी भजन हराउनै लागिसक्यो। श्लोकहरू भए, नारायणको पूजा लाउने, माघ नुहाउने, कार्तिक नुहाउने, जागरण बस्ने, यस्ता कुराहरू सबै हराएर गइसक्यो। पुरानो ऐतिहासिक कुराहरू त लोपै हुन लागिसक्यो।
3: मेरो केशर राज भएन, सैलुङ गाउँपालिका वार्ड नम्बर 7, साङ्ते ठुलो पधेरा पालिकाले केही ए सिलाके बुढाहरू आओ, यहाँ नयाँ युवकलाई सिकाओ, यसो संस्कृति देऊ, त्यो भनेको छैन। आजसम्म भन्न रहेर त घरमा बसो, किताब हेरो बसो, अब बुढो भएपछि काम पनि गर्न सकिँदो रहन्छ। गाउँपालिकाले दिएको छ न के यही।
0: अब स्थानीय प्रसंगहरू। दोलखामा गत आर्थिक वर्ष 4,813 जनाले प्रतिलिपि नागरिकता लिनु भएको छ। जिल्ला प्रशासन कार्यालय दोलखाबाट गत आर्थिक वर्ष 2082-83 4,813 जनाले प्रतिलिपि नागरिकता लिनु भएको जिल्ला प्रशासन कार्यालय दोलखाका नायब सुब्बा हरिराम नेउपानेले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लामा गत आर्थिक वर्ष 2014 जना महिला र 2784 जना पुरूष गरी 4,813 जनाले प्रतिलिपि नागरिकता लिनु भएको हो। जिल्लामा नयाँ नागरिकता हराएको र राष्ट्रिय परिचय पत्रको लागि पुरानो नागरिकता स्क्यान नहुने लगायतका कारण प्रतिलिपि नागरिकताको लिनेको संख्या बढ़िरहेको छ। दोलखामा गत असार महिनामा सातवटा घरेलू हिंसाका घटनाको उजुरी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्लामा गत असार महिनामा सातवटा घरेलू हिंसाका घटनाको उजुरी प्राप्त भएको प्रहरीले सार्वजनिक गरेको मार्षिक रिपोर्टमा उल्लेख गरिएको छ। उक्त उजुरीको बारेमा छलफल गरी मिलापत्र गराइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। आज दोलखा सहित विभिन्न 31 जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वअनुमान महाशाखाले जनाएको छ। आज दोलखा, रामेछाप, काभ्रे प्लाञ्चोक, सिन्धुपाल्चोक लगायतका 31 जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वअनुमान महाशाखाले जनाएको छ। उक्त आसपासका जिल्ला भई बहने ससाना नदीको बाफ उल्लेखीय बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। रामेछापको दुर्गम हिमाली उमाकुण्डा गाउँपालिका वडा नम्बर 7 भुजीमा सेवाग्राहीले आवश्यक कागजात घरबाट बोकेर ल्याउन नसके पनि वडा कार्यालयमै सुरक्षित राखिएको अभिलेख हेरेर धेरैजसो प्रशासनिक सेवा तत्काल प्रदान गर्न थालिएको छ। वडाले प्रत्येक घरधुरी र नागरिकको व्यक्तिगत तथा पारिवारिक विवरण व्यवस्थित रूपमा अभिलेखीकरण गरेको छ। नागरिकताको प्रतिलिपि, जग्गा सम्बन्धी विवरण, कर तथा शुल्क तिरेको रसिद, विद्युत महसुलको बिल लगायतका आवश्यक कागजात सुरक्षित राख्न वडा कार्यालयमै छुट्टै कक्ष निर्माण गरिएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रे प्लाञ्चोकले आर्थिक वर्ष 2082-83 नागरिकता, राष्ट्रिय परिचय पत्र, राहत धनिक, राजस्व संकलन, राहत वितरण, शान्ति सुरक्षा व्यवस्थापन, बजार अनुगमन तथा प्रशासनिक समन्वयको क्षेत्रमा उल्लेखनीय सेवा प्रवाह गरेको छ। प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार एक वर्षमा 20,400 भन्दा बढ़ी नागरिकता सम्बन्धी सेवा, 37,000 बढ़ी राष्ट्रिय परिचय पत्र आवेदन दर्ता, 13,000 भन्दा बढ़ी राहतदानी आवेदन र लक्ष्यभन्दा धेरै राजस्व संकलन भएको छ। जिल्लामा एक वर्षमा 117 घरेलू हिंसाका घटना दर्ता भएका छन्। यो सिन्धुलीको खबर हो। ती मध्ये सबैभन्दा बढ़ी घरेलू हिंसा कमलामाई नगरपालिकामा हुने गरेको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 2082-83 भएको घटना मध्ये कमलामाई नगरपालिकामा 66.54% घटना हुने गरेको प्रहरीले जनाएको छ। यो खबरसँगै अपराह्न 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
5: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
7: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सर्सोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
7: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्तेमा रहेको राधाकृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
7: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
7: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816589963।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
9: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
7: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
9: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
7: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
9: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
7: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
9: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा,
10: रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला।
9: आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9841806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
11: The Rising Star.
12: Rising Star?
11: Rising Star?
13: Yes, the Rising Star School.
14: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
13: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
14: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
13: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट दोलखा।
15: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
0: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
8: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 9851065046।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ
3: ए साथी हो कसैले थाहा छ त
0: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
5: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
4: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ प्रोप्राइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848373107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टीखोला चरीकोट दोलखा
6: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
7: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ
6: ए छोरी पो हेर न छोरी विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो
7: ल बुबा अब तपाईँ ढुक्क हुनुहोस् तपाईँको सपना अब पूरा हुनेछ किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि
8: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर
9: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम कर्णाली पुल महाकाली पुल घोडाघोडी ताल कैलाली बुद्ध जन्मभूमि कपिलवस्तु श्रीजी शाश्वत धाम नवलपरासी देवघाट धाम चितवन पशुपतिनाथ काठमाडौँ
8: भारततर्फ हरिहर क्षेत्र पटना मातृमोक्ष धाम पुनपुन महाश्रद्धा स्थल गया काशी विश्वनाथ चौरासी घाट दर्शन विन्ध्याचल पर्वत बिन्दावासिनी त्रिकोण यात्रा प्रयागराज स्नान मनगद कृपालु धाम नैमिषारण्य अयोध्या श्रीराम जन्मभूमि मथुरा गोकुलधाम वृन्दावन गोवर्धन हरिद्वार ऋषिकेश पमार्थ निकेतन रामझुला धारीदेवी यमुनोत्री गंगोत्री केदारनाथ बद्रीनाथ माणागाउँ कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस् प्रस्थान मिति 2083 साल भदौ 29 गते यात्रा अवधि 25 दिन लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ
9: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093 पान पसल साडुबाटो चरीकोट

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

आफ्नो देशको नागरिकको जीवन रक्षाका विषयमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको चिन्ता। सिराहामा गोल बजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ। कर्फ्यू आदेश बीच दुई पक्षबीच झडप बढ़दै जाँदा त्यहाँको अवस्था तनावग्रस्त बनेको हो। सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार मृत्यु हुने व्यक्ति गणेश यादव रहेको खुलेको छ। अहिले यस क्षेत्रमा सेना परिचालन गरिएको छ। दुई पक्षबीच झडप हुँदा दुईजना घाइते हुनु भएको छ। घाइते भएको युवा विकास ठाकुरको अवस्था गम्भीर रहेको छ। उहाँलाई सेनाले थप उपचारको लागि हेलिकप्टर मार्फत जिल्ला प्रशासन कार्यालय सियाराका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभयो। सरीमा भएको दुई समुदाय बीचको झडपको असर अन्य जिल्लामा परेको हो। स्थिति अशान्त बनेसँगै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यू आदेश जारी भए पनि प्रदर्शन जारी छ। आगजनी र तोडफोड़ हुन थालेपछि प्रहरीले गोली चलाएको हो। प्रदर्शनकारीले एक मोटरसाइकल ग्यारेजका मोटरसाइकल निकालेर आगजनी समेत गरेका थिए। आगजनीको कारण 11 मोटरसाइकल नष्ट भएको प्रहरीले जनाएको छ। सिराहाको गोल बजारमा रहेको सिराहा सुपर मार्केटद्वारा संचालित एबी मल जलाइएको छ। त्यसै गरी प्रदर्शन सकिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र कर्फ्यू आदेश जारी गरेको छ। जनकपुरमा दुई पक्षको बीचमा झडप हुन खोजेपछि प्रहरीले आश्रु ग्यास प्रहार गरेको छ। तराईका घटनाका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ बीच छलफल भएको छ। उक्त छलफलपछि गृहमन्त्री गुरूङ सुनसरी स्थित देवानगंज गाउँपालिका 3 स्थित कप्तानगंज जान लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ। सुनसरीको दिवानगंजमा आइतबार राति प्रहरीको गोली लागेर घाइते हुनुभएका अर्का एकजनाको उपचारको क्रममा मृत्यु भएको छ। यो सँगै उक्त घटनामा मृतकको संख्या 2 पुगेको छ। विराटनगरको न्यूरो अस्पतालमा उपचाररत देवानगंज 3 22 वर्षीय जयप्रकाश मेहताको आज दिउँसो मृत्यु भएको हो। मेहतालाई 1:24 बजेतिर चिकित्सकले मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्र कुमार मेस्तरले बताउनुभयो। उक्त घटनामा गोली लागेर घाइते भएका अन्य 8 विराटनगरकै न्यूरो विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घटनामा सुरक्षाकर्मी सहित 22 भन्दा बढ़ी घाइते हुनु भएको थियो। राष्ट्रिय सुरक्षा परिषदको बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवाला बीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष समेत रहनुभएका मालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा देशको समग्र सुरक्षा अवस्था तथा यही साउन 10 गते सुनसरीमा भएको घटनाको समीक्षा गरियो। परिषदका सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो। बैठकले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित सरकारवालासँग समन्वय गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्ने गरी प्रभावकारी रूपमा कार्य सम्पादन गर्ने निर्णय गरेको उहाँको भनाइ छ। त्यसै गरी विपदका घटनामा खोज उद्धार तथा राहतका कार्यलाई समयमा प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीच समन्वय सुदृढ बनाउने विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज गाउँपालिका कप्तानगंज लगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुहुँदै सदिउँदेखि रहिआएको सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता मेलमिलाप भातृत्व र राष्ट्रिय एकता कायम गर्न अपील गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज एक अपील जारी गर्नुहुँदै सयौंदेखि रहिआएको सामाजिक धार्मिक जातीय सद्भाव सहिष्णुता मेलमिलाप र भातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताइएको छ। त्यसै गरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरी लगायतका जिल्लामा पछिल्लो समय विकसित भएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्नुभएको छ। आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले ती घटनामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको हो। त्यसै गरी पूर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाहले सुनसरी जिल्ला का विभिन्न गाउँ बस्तीमा भएको आपसी द्वन्द र त्यसबाट उत्पन्न अशान्तिप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। निर्मल निवास स्थित संवाद सचिवालयमा एक सद्भाव सन्देश जारी गर्नुहुँदै उहाँले नेपालीहरूबीचको ऐतिहासिक एकता र सामाजिक सद्भाव कायम राख्न अपील गर्नुभएको हो। त्यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ। उहाँले आजै राष्ट्रको नाममा

0: जनगणना लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: तीन दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द र हिंसाबाट समस्याको समाधान नहुने बताउनुहुँदै सम्वाद सहमतिको लागि अपील गर्नुभएको छ। जनतालाई आपसमा विभाजित गर्दै वाञ्छनीय उद्देश्य पूरा गर्ने षड्यन्त्रहरू हुन सक्नेतर्फ सचेत हुन ओलीले आग्रह गर्नुभएको हो। मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको समयमा मुख्य राजनैतिक दलहरूले आफ्नो राजनैतिक प्रतिस्पर्धा आरोप प्रत्यारोप र सस्तो लोकप्रियता भन्दा माथि उठेर मुलुकमा शान्ति सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नु आवश्यक रहेको उहाँले बताउनु भएको हो। रासपाका सभापति रवि लामी छानेले मधेस प्रदेशबाट निर्वाचित केही पार्टीका सांसदसँग छलफल गर्नुभएको छ। सुनसरीबाट शुरू भएको तनाव मधेसमा पुगेपछि सभापति लामी छानेले पार्टीका सांसदहरूसँग आज छलफल गर्नुभएको हो। तराई मधेसमा सामाजिक सद्भाव कायम राख्न सांसदहरूसँग छलफल गरिएको सभापति लामी छानेको सचिवालयले जनाएको छ। मधेस प्रदेशका करिब 20 जना सांसदहरूसँग सभापति लामी छानेले छलफल गर्नुभएको हो। नेकपा एमाले सुनसरीको देवानगंज गोलीकाण्ड र त्यसबाट उत्पन्न तनावप्रति सरकारको भूमिकाको प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै संसदीय दलका उपनेता पद्म आर्यले सरकार शान्ति सुरक्षा र दंगा नियन्त्रणमा भन्दा पनि आफै त्रास सिर्जना गर्नतिर लागेको आरोप लगाउनु भएको हो। सबै सरकारवाला धार्मिक अभियन्ता लगायतलाई धैर्य गर्न उत्तेजना आवेग र प्रतिशोध नसार्न आग्रह गर्नुहुँदै आर्यले संयमता र शान्तिमा जुट्न आह्वान गर्नुभएको हो। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्री बालेन्द्र शाह मुलुकको वर्तमान परिस्थितिप्रति गम्भीर नदेखिएको आरोप लगाउनुहुँदै देश चलाउन नसक्ने भए जिम्मेवारीबाट पछि हट्न आग्रह गर्नुभएको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै राईले सरकार अहिले बेखबर भएर बस्ने नभई बाहिर निस्केर सूचना संकलन जनतासँग संवाद र शान्ति सुरक्षा कायम गर्न सक्रिय हुनुपर्ने बताउनु भएको हो। त्यसै गरी सत्तारूढ़ दलका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरिपन्तले आफूले सरकारमा परिवर्तन महसुस गर्न नपाएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तोमा जनताले कसरी परिवर्तनको महसुस गर्न पाउलन् भनेर प्रश्न समेत उठाउनु भएको छ। राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले प्रहरी र सेना फिल्डमा उतारेर आकाशमा ड्रोन उडाएर सुनसरी घटना समाधान नहुने बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले देशले प्रधानमन्त्रीको अभिभावकको त खोजिरहेको बताउनु भएको हो। पछिल्लो समय दोलखामा आधुनिकताको प्रभाव मोबाइल इन्टरनेटको अत्याधिक प्रयोग र पुस्तान्तरणको अभावले गर्दा हाम्रा परम्परागत भजन र श्लोकहरू समाजबाट हराउँदै गएका छन्। समयसँगै हाम्रो मौलिक संस्कृति परम्परा र पुराना भजन कीर्तनका भाका पनि विस्तारै लोप हुँदै गएको ज्येष्ठ नागरिकहरूले बताउनु भएको छ। यसै सन्दर्भमा हामीले दोलखाका केही व्यक्तिहरूलाई परम्परागत भजन र श्लोकहरूको संरक्षणको लागि स्थानीय सरकारले के गरिरहेका छन् भनेर सोधेका छौं।
1: गंगाधर रेग्मी त यसलाई संरक्षण गर्न एक त अब हामी जस्ता बुढापाकाको समय गयो। अब म भजन जस्तो भने नि भजन झिक्न सक्थेँ मैले। जफे मालु भो सैलुङ काटाकुटी भो माघा भो यी ठाउँ ठाउँमा गएर बोलाएर लम्ती हामीले भजन भनेर हिँडेको मान्छे हौ। तर अब यो गर्ने मान्छे कोही छैन। अलिकति ठिटौडी जति सबै विदेश कोही कोही काठमाडौँ अब यहाँ गाउँमा बुढापाका मात्रै छन्। अब सिक्नलाई चासो गर्दैनन् अब यो हाम्रो लोप हुँदै गइसक्यो जस्तो लाग्छ मलाई चाहिँ। चिन्ता लाग्छ के गर्नु लागेर कोही जम्मा गरेर सिकाउन पाएदेखि हुन्थ्यो जस्तो लाग्छ।
2: मेरो नाम कमला त्रिपाठी भीमेश्वर नगरपालिका वडा नम्बर 2। पुराना कुराहरू सबै लोप भइसके हराइसके जस्तो अब असारे गीतका कुराहरू भए रोपाईका कुराहरू भए पहिला पहिलाका भजन खैजरी भजन हराउनै लागिसक्यो। श्लोकहरू भए नारायणको पूजा लाउने माघ नुहाउने कार्तिक नुहाउने जागरण बस्ने यस्ता कुराहरू सबै हराएर गइसक्यो। पुरानो ऐतिहासिक कुराहरू त लोपै हुन लागिसक्यो।
3: मेरो केशर राजु बहने सैलुङ गाउँपालिका वार्ड नम्बर 7 साउते ठुलो पगेरा पालिकाले केही ए सिलाके बुढाहरू आओ यहाँ नयाँ युवकलाई सिकाओ यस्तो संस्कृति देऊ त्यो भनेको छैन। आजसम्म भन्न रहला त घर बसो किताब हेर बसो अब बुढो भएपछि काम पनि गर्न सकिँदो रहन्छ गाउँपालिकाले दिएको छ न के यही
4: होइन ए बहिनी यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ।
5: हेर्नु न दाई मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
4: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
5: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
4: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
5: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
4: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
6: जागिर खाने मौका त आएको थियो नि, तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है। आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि। हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
7: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
8: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
7: विस्तृत जानकारीका लागि प्रोपाइटर पासाङ शेर्पा, सम्पर्क नम्बर 9865649926 र गेलसाङ शेर्पा 9816830107।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
8: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
9: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सर्सोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
4: यहाँ राई खन्यू कालोनी भारो किम्बु इन्दु इपिल इपिल मेन्दोला मोरिङ्गा भटमासे रक्त कमल डेस्मोडियम सुपर नेपियर स्मार्ट नेपियर एच नेपियर मक्का क्रस नेपियर सुम्बासेटेरिया बडहर जापानिज कटुस बकाइनो नीम टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो सुन्तला कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
5: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
4: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509463।
5: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखामा गत आर्थिक वर्ष 4,813 जनाले प्रतिलिपि नागरिकता लिन भएको छ। जिल्ला प्रशासन कार्यालय दोलखाबाट गत आर्थिक वर्ष 2082-83 4,813 जनाले प्रतिलिपि नागरिकता लिन भएको जिल्ला प्रशासन कार्यालय दोलखाका नायब सुब्बा हरिराम नेउपानेले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लामा गत आर्थिक वर्ष 2014 महिला र 2,784 जना पुरूष गरी 4,813 जनाले प्रतिलिपि नागरिकता लिनु भएको हो। जिल्लामा नयाँ नागरिकता हराएको र राष्ट्रिय परिचय पत्रको लागि पुरानो नागरिकता स्क्यान नहुने लगायतका कारणले प्रतिलिपि नागरिकता लिनेको संख्या बढ़िरहेको छ। दोलखामा गत असार महिनामा 7 घरेलु हिंसाका घटना गुजुरी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्लामा गत असार महिनामा 7 घरेलु हिंसाका घटनाको उजुरी प्राप्त भएको प्रहरीले सार्वजनिक गरेको वार्षिक रिपोर्टमा उल्लेख गरिएको छ। उक्त उजुरीको बारेमा छलफल गरी मेलापत्र गराइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। आज दोलखा सहित विभिन्न 31 जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। आज दोलखा, रामेछाप, काभ्रे प्लाञ्चोक, सिन्धु पाल्चोक लगायतका 31 जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त आसपासका जिल्लाभई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। रामेछापको दुर्गम हिमाली उमाकुण्डा गाउँपालिका नम्बर 7 भोजीमा सेवाग्राहीले आवश्यक कागजात घरबाट बोकेर ल्याउन नसके पनि वडा कार्यालयमै सुरक्षित राखिएको अभिलेख हेरेर धेरैजसो प्रशासनिक सेवा तत्कालै प्रदान गर्न थालेको छ। वडाले प्रत्येक घरधुरी र नागरिकको व्यक्तिगत तथा पारिवारिक विवरण व्यवस्थित रूपमा अभिलेखीकरण गरेको छ। नागरिकताको प्रतिलिपि, जग्गा सम्बन्धी विवरण, कर तथा शुल्क तिरेका रसिद, विद्युत महसुलको बिल लगायतका आवश्यक कागजात सुरक्षित राख्न वडा कार्यालयमा छुट्टै कक्ष निर्माण गरिएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रे प्लाञ्चोकले गत आर्थिक वर्ष 2082-83 नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी, राशो संकलन, राहत वितरण, शान्ति सुरक्षा व्यवस्थापन, बजार अनुगमन तथा प्रशासनिक समन्वयका क्षेत्रमा उल्लेखनीय सेवा प्रवाह गरेको छ। प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार एक वर्षमा 20,400 भन्दा बढ़ी नागरिकता सम्बन्धी सेवा, 37,000 बढ़ी राष्ट्रिय परिचय पत्रको आवेदन दर्ता, 13,000 बढ़ी राहदानी आवेदन र लक्ष्य भन्दा धेरै राशो संकलन भएको छ। सिन्धुली जिल्लामा गत एक वर्षमा 117 घरेलु हिंसाका घटना भएका छन्। तीमध्ये सबैभन्दा बढ़ी घरेलु हिंसा कमलमाई नगरपालिकामा हुने गरेको तथ्याङ्क छ। आर्थिक वर्ष 2082-83 भएका घटनामध्ये कमलमाई नगरपालिकामा 61.54% घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीको वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार कमलमाई नगरपालिकामा 72 घरेलु हिंसाका घटना भएका हुनृ

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब बाँकी प्रसंगहरू। नेकपा एमालेबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि अहिलेकै मुख्यमन्त्रीलाई निरन्तरता दिने पक्षमा पार्टी नेतृत्व पुगेको छ। आज पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा मुख्यमन्त्री चेत नारायण आचार्यसँग प्रमुख दावेदारका रूपमा रहनुभएका पूर्व मुख्यमन्त्री लीला गिरीलाई राखेर छलफल गरिएको थियो। त्यो छलफलमा अध्यक्ष ओलीले आचार्य र गिरीलाई सँगै राखेर र पछि उपाध्यक्ष विष्णु पौडेल तथा महासचिव शंकर पोखरेललाई समेत राखेर छलफल गरिएको बताइएको छ। व्यवसायी उपेन्द्र महतोमाथि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सोधपूछ गरेको छ। सीआईबीका एआईजी उमा प्रसाद चतुर्वेदीले केही विषय बुझ्नुपर्ने भएकाले कार्यालयमा बोलाइएको पुष्टि गर्नुभयो। एनसीएल र स्मार्ट टेलिकमको विषयमा केही बुझ्नुपर्ने भएकाले बोलाइएको हुँ, चतुर्वेदीले भन्नुभयो। स्मार्ट टेलिकमको सम्पत्ति गैर कानूनी रूपमा लिलामी गरी सरकारलाई हानि नोक्सानी पुर्याएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ। अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेले आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न समिति गठन गर्नुभएको छ। आज मन्त्री स्तरीय निर्णय गर्नुहुँदै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। समितिको सदस्यमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनका विभिन्न क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 8 जनाको मृत्यु हुनुको साथै दर्जनौं घाइते भएको युक्रेनी अधिकारीहरूले बताउनु भएको छ। सबैभन्दा ठूलो मानवीय क्षति र भौतिक क्षति पूर्वी क्षेत्रमा र पश्चिम क्षेत्रको लिभममा भएको जनाइएको छ। आज बिहानसम्म जारी रातभरका आक्रमणहरू युक्रेनी शहरमाथि रूसले गरेको पछिल्ला ठूला आक्रमणको श्रृंखला मध्ये एक भएको बताइएको छ। मस्कोले गर्मी याममा यस्ता आक्रमणलाई तीव्र बनाएको छ र अहिले लगभग हरेक साता यस्ता आक्रमण भइरहेका छन्। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आक्रमणपछि रूसको आतंकको निन्दा गर्नुहुँदै जीवनको सुरक्षा गर्न सहयोग गर्नु महत्वपूर्ण रहेको बताउनु भएको छ। हाम्रा जनताको जीवन बचाउने विषयमा रूसी क्षेपास्त्रको खतराबाट सुरक्षा गर्नु सबैभन्दा महत्वपूर्ण काम हो, उहाँले लेख्नु भएको छ। उहाँले यस्तो काम युक्रेन वा कुनै एक देशको मात्र जिम्मेवारीमा छोड्न नसकिने पनि बताउनु भएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। सुनसरीमा भएको दुई समुदायको झडपको घटनापछि सिराहा र धनुषामा पनि अशान्त। सुनसरीमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या 2 पुग्यो। सिराहामा पनि थप 1 जना प्रदर्शनकारीको ज्यान गयो। सुनसरीमा भएको दुई समुदायको झडपपछि देशको तराई क्षेत्र अशान्त। राष्ट्रको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको तयारी। शान्ति र आपसी सद्भाव कायम राख्न राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राजा ज्ञानेन्द्र शाहको अपील। र रूसको निरन्तरको आक्रमणपछि आफ्नो देशको नागरिकको जीवन रक्षाको विषयमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको चिन्ता। अवस्था सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
2: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्व पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
2: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093, पान पसल साडुबाटो चरीकोट।

0: सिमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छि फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
1: वाङ लुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेम पुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
0: वाङ होबामेगो र गुरू डक्पो सासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल ग्यालिङ एक घण्टा बजाउने र तोर्मा एक घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन एक घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा ग्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नाल्जोर तिङजिन नामसुङ नाङडुप छिलेन छिठो साङडुप साङायाङसा छेडुप नाम्जे छेबामे छिठो लाछो होबामे मानिकाब्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
1: फोवा तीन दिन बसिनेछ र वाङ दुई दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी।

0: लाल सलाम कमरेड
1: लाल सलाम
0: हेर्नुहोस् कमरेड तपाईँले हामीलाई गोप्य रूपमा धेरै सहयोग गर्नुभयो विपक्षीको लिस्टमा तपाईँको नाम रहेको छ त्यसैले तपाईँ अब हामीसँग भूमिगत रहनुपर्छ
1: अनि मेरो पढाइ
0: तपाईँले मात्र पढेर हुन्छ र देशका धनी गरिब सबै वर्गले पढ्न पाउनुपर्छ भन्ने क्रान्तिमा छौँ बाँकी तपाईँको इच्छा

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9510-66-165, 9510-66-165।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टुनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला साँझको 7 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: जल, जंगल र जमीन यी हाम्रा प्राकृतिक सम्पदा मात्रै होइन, यी त जीवनका आधारभूत आवश्यकता पनि हुन्। त्यसैले हामी सबै मिलेर संरक्षण गरौं।
2: प्राकृतिक स्रोत संरक्षणको लागि रेडियो सैलुङको प्रयास।
3: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
5: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 बालबालिकालाई दैनिक 1 भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: कस्तो दाँत दुखेको अघि पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
9: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
3: त्यहाँ चाहिँ के हुन्छ नि?
9: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
10: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
11: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, 20 बजार चरीकोट दोलखा। सम्पर्कको लागि 98 41 57 70 69।
3: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
12: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
13: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
14: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
16: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
17: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
16: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
17: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: अरे यही थियो त, कहाँ सरेज आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
0: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
3: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि
1: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-10-7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो, यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त।
0: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
5: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-8862 9844-46-8862।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम

0: सानी तेलमिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: एहे, आज त साँची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ, नानीको आज जन्मदिन पो हो। हाउ, केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ, पलारचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हाउ, 15 मिनटमा केक बन्छ, ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू: केक, पफ, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलानचोक बेकारी, साजो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
2: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
4: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
4: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
4: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9141806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, वडा नम्बर 6, चोथाङ, दोलखा।
5: The Rising Star. Rising Star? Rising Star?
6: Yes, the Rising Star School.
5: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
6: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
5: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
6: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
7: यो रेडियो सैलुङको समय सूचक हो।
8: यति बेला बेलुकाको 8 बजेको छ।

अखण्डमण्डलाकारं व्याप्तेन चराचरं तत्पदं दर्शितं तस्मै श्रीगुरुवे नमः तस्मै श्रीगुरुवे नमः गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वरा गुरु साक्षात् परं ब्रह्म तस्मै श्रीगुरुवे नमः तस्मै श्रीगुरुवे नमः। परम पिता परमात्मा ज्ञानदाता श्री गुरु महाराज जी पूजनीय संत महात्मा जी हजुर को चरण कमल में ढोक दंडवत प्रणाम गर्दै आज पनि यो शैलिंग एफएम में संत महात्मा को आज्ञा सिरोपर धारण गर्दै यहाँ आइपुगेको छु र हजुरहरुको माझमा दुई शब्द राख्ने अवसर मिलेको छ र भूतपूर्व संत महात्माले पनि मलाई सैलिङ एफएम को सत्संग कार्यक्रम तपाईले चलाउँदै जानु सही जहिलेसम्म सक्नुहुन्छ भन्नु भएको थियो र अहिले आएर फेरि संत महात्मालाई मैले बिन्ती चढाए कि भाइजी प्रेमीहरू सबैले संत महात्माको वाणीलाई सुन्न चाहनुहुन्छ र धेरै टाढा पनि छैन यहाँबाट नजिकै छ र हजुरहरूको आवाज सुन्दाखेरि मलाई पनि धेरै खुसी लाग्छ। त्यसकारणले यो एफएमको सत्सङ कार्यक्रम हजुरहरूले चलाइदिनु भयो भनेदेखि सबैको मन खुसी हुन्छ भनेर मैले संत महात्मालाई आज्ञा गरेको थिएँ संत महात्मालाई बिन्ती चढाएको थिएँ तर के भन्नुभयो उहाँले भन्दाखेरि हाम्रोबाट त यो एफएमको सत्सङ कार्यक्रम हुन दुर्लभ छ र तपाईले जहिलेसम्म सक्नुहुन्छ तहिलेसम्म सत्सङ कार्यक्रमलाई चलाउँदै जानुहोस् यो राम्रो कुरा हो जग्गा जग्गामा कुना कुनामा आवाज पुग्ने होइन हरेक ठाउँमा जिल्ला जिल्लामा घर घरमा आवाज पुग्ने कुरा हो तपाईँले चलाउनुहोस् भनेर यही आज्ञा दिनुभयो त्यही आज्ञालाई शिरोपर धारण गरेको छु किन भन्दाखेरि किन उहाँहरूले पनि मैमाथि विश्वास गर्नुभयो त्यस कारणले गर्दाखेरि मैले सकी नसकी भए पनि आजसम्म चाहिँ आउँदैछु भोलिबाट के हुन्छ थाहा छैन र गुरु महाराजजीको कृपा हरेक मानव माथि दृष्टिकोण भइरहेको छ हजुर हामी चाहिँ के छ त भन्दा व्यवहारिकतामा माया मोहमा लोभ लालचमा डुबिरहेका छौं हामीलाई परमात्माले हरेक किसिम सहुलियत गरेको छ सबै कुरा मुख्य कुरा त सर्वप्रथम त के छ भने 84 लाख जुनीबाट छुटकारा दिएर अनि मानव जुनी बनाइदिनु भयो सबैभन्दा हामीलाई सौभाग्य भनेको मानव जीवन प्राप्त भएको छ किन सौभाग्य भनेको त भन्दाखेरि मानव जीवन सौभाग्य चाहिँ यस कारणले भयो कि मानव जीवनले ज्ञान विवेक बुद्धिहरू प्राप्त गर्न सक्ने हरेक कुरा सिपहरू जान्न सक्ने होइन शास्त्रलाई अनुभूति गर्न सक्ने शास्त्र त्यो जुन निचोड शब्दहरू छन् त्यसलाई गहिराईभन्दा गहिराईमा गएर खोजी गर्न सक्ने यो मानव जीवनमा चाहिँ यो ईश्वरीय शक्ति छ पशु पक्षी इत्यादि 84 जुनीमा जति पनि प्राणीहरू छन् उनीहरूमा यो क्षमता हुँदैन र असली चिज कहाँ हुँदो रहेछ त भन्दाखेरि गहिराई भन्दा गहिराईमा असली चिज हुँदो रहेछ जुन शास्त्रको निचोड पनि यति गहिराई छ बुझ्नै कठिन छ विद्वान विद्वानहरूले पनि यो शास्त्र नीतिलाई अनुभव गर्न नसकेर बाहिरी संसारमा पूजा आजा यज्ञ इत्यादि कर्ममा दौड धुप भइरहेको छ धर्म यही नै हो भन्ने हजुर हाम्रो मनभित्र छ त भने यो गहिरो महत्व जुन शास्त्रभित्र रहेको महत्व 4 वेद 6 शास्त्र 18 पुराणभित्र रहेको रहस्य जुन छ निचोड ज्ञान त्यो ज्ञानलाई हामीले खोज्नको निमित्त हामीलाई विवेकले काम नगरेको हो कि भाग्यले साथ नदिएको त्यसकारणले मानव जीवन यही हो कि यो चाह्यो भने त्यो गहिराई भन्दा गहिराईमा पुगेर आत्म ईश्वरको दर्शन प्राप्त गर्न सक्छ त्यो परम ज्योतिको दर्शन प्राप्त गर्न सक्छ अनि त्यो
ज्ञानमा लौलिन भएर अगाडि बढ्न सक्छ र उसलाई के छ त भन्दाखेरि दुःख सुख सबै कुरामा उसलाई के छ भन्दा चित्त बुझाउने ठाउँ पाउँछ। त्यस कारणले गर्दाखेरि मानव जीवन सर्वप्रथम यो चाहिँ हामीलाई प्रसादको रूपमा बनाइदिएको छ र यदि मानव जीवन हामीले पाएर पनि खाना पिना सोजाना सब काम है पशु समाना भनेको छ पशु पंक्षी कीटाणु इत्यादि कुराले केही काम नगरे पनि उनीहरूले पेटभरि खाइरहेकै छ बाल बच्चा पैदा गरेकै छ त्यति मात्रैमा हाम्रो जीवन बित्यो भने उनीहरू र हामीमा केही भिन्नता हुन सक्दैन। त्यसकारणले हामीमा के छ त भन्दाखेरि परमात्मा कहाँ छिपेको छ त भन्दाखेरि एउटा भजनले यसरी भन्छ दर्शन दो घन श्याम नाथ मेरी अखिया प्यासी रे दर्शन दो घन श्याम नाथ मेरी अखिया प्यासी रे मन मंदिर का दीप

युग बीते न आई मिलन की पुराना मासी रे दर्शन दो घन श्याम नाथ मेरी अखिया प्यासी रे। यसरी बताइन्छ दर्शन दो घन श्याम नाथ मेरी अखिया प्यासी रे, मेरो आँखा तिर्खाइरहेको छ, मेरो आँखाले हजुरलाई देख्न चाहिरहेको छ भनेर यसरी भजनले बताउँछ। कहाँ पाइन्छ त भन्दाखेरि दर्शन दो घन श्याम नाथ मेरी अखिया प्यासी रे, मन मन्दिरका दीप जला दो घटघट बासी रे, हरेक शास्त्रले बताइदिएको छ मानवको हृदय भित्र मन भित्र त्यो ईश्वरीय शक्ति दिव्यमान छ भनेर हरेक शास्त्रले जनाइराखेको छ। तर पनि हजुर हामी के गरेका छौ त भन्दाखेरि हजुर हामी तर पनि संसारी मायाजाल, संसारी बाहिरी कर्म, पूजा पाठ यज्ञ इत्यादि कुराहरू तीर्थ व्रतहरूमा रमाएर मैले के नै गरे भने जस्तो भइराखेको छ। हो धर्म त हुन्, यी सबै गर्नुपर्ने हुन्, तर के छ त भन्दा यी भनेका पहिलो दोस्रो सिँढी हुन्। यो जब पूजा पाठ तीर्थ व्रत नै गर्दै गरेन भने चाहिँ के हुन्छ त भन्दा मान्छे धर्मको लक्ष्यमै प्राप्त हुन सक्दैन। जब पूजा पाठ गर्न लाग्छ, व्रत गर्न लाग्छ, यज्ञ गर्न लाग्छ, उसले बिस्तारै बिस्तारै बिस्तारै अगाडि बढ्दै बढ्दै के हुन्छ त भन्दा यदि उसको विवेकले काम गर्यो भने र त्यो शास्त्र नीतिले बताए अनुसारको कुरालाई मनमा राखेर जिज्ञासा गरेर प्रश्न गरेर यो शास्त्रले यस्तो भनेको छ, यो कुरा के हो त मलाई सम्झाइदिनु पर्यो, मलाई यो एकदमै खुल्दुली भयो भनेर हामीले खोजी गर्न सक्यौं भने चाहिँ त्यो चिज प्राप्त हुन्छ। कहाँ भन्दाखेरि शास्त्र यही बताइदिएको छ हरेक मानवको हृदयभित्र भनेर बताइदिएको छ। त्यस कारणले के छ त भन्दाखेरि त्यसैले भन्यो मन्दिर मन्दिर मुहुरत तेरी फिर भी नदेखी सुरत तेरी युग बिते नआई मिलन की पुरन मासीले। मन्दिर मन्दिरमा शिला तिम्रो छ हे भगवान, तपाईँको स्वरूप तपाईँको मूर्ति हरेक मन्दिरमा पाइन्छ, होइन हाम्रो नेपाल भूमिमा मात्रै नभएर हरेक राष्ट्रमा जहाँ गयो त्यही पाइन्छ हरेक रूपमा। तर त्यहाँ गएर तपाईँको दिव्य दर्शन मैले प्राप्त गर्न सकिन, हे घनश्याम दर्शन दो घनश्याम नाथ मेरी अखिया प्यासी रे, मन मन्दिरका दीप जला दो घट घट बासी रे भनेर यसरी बताइदिएको छ। मन मन्दिरको भित्र त्यो परम प्रकाश छ भनेर यसरी बताइदिएको छ, होइन शास्त्र नीतिले त्यही मलाई दर्शाइदिनुहोस् भनेर यसरी भनिरहेको छ। यतापट्टि भन्छ के त भन्दाखेरि द्वार दयाका जब तू खोले पञ्चम स्वरमै गुगा बोले, द्वार दयाका जब तू खोले पञ्चम स्वरमै गुगा बोले, अन्धा देखे लंगड़ा चल कर पहुँचे काशी रे, दर्शन दो घन श्याम नाथ मेरी अखिया प्यासी रे। यसरी भनिरहेको हुन्छ जब त्यो ईश्वरको हामी माथि दया भयो भने द्वार दयाका जब तू खोले पञ्चम स्वरमै गुगा बोले, अरे क्या जसको बोली छैन उसको मा पनि आवाज आउँछ भने त पाँच स्वरको अरे पाँच किसिमका स्वरको आवाज आउँछ। त्यो के भनेको त भन्दाखेरि अन्तर जगतमा हजुर हाम्रो मस्तक भित्र नौमती बाजा वचन बाहिर मान्छेले कसैले सुन्दैन, आफूले मात्रै सुनिने भएको हुनाले त्यसलाई अनहद धुन भनेर भनिन्छ। पञ्चम स्वरमै गुगा बोले अन्धा देखे लंगडा चलकर पहुँचे काशी रे, जसको बाहिरी आँखा बन्द छ उसलाई पनि ज्ञान प्राप्त भयो भनेदेखि र ध्यान गर्ने उसले नियम बसाड्यो भनेदेखि के हुन्छ त भन्दाखेरि उसले पनि त्यो परम प्रकाशलाई बाहिरको आँखाले सूर्यको दर्शन नपाए तापनि हृदय अन्तर जगतको
त्यो विश्वव्यापी जुन प्रकाश छ हरेक मानवको हृदयभित्र, त्यो परम प्रकाश चाहिँ ऊ अन्धाले पनि देख्न सक्छ भनेर यसरी भजनले बताइदिन्छ। लङ्गेडा चलकर पहुँचे काशीले, लङ्गेडा भनेको खुट्टा नहुने मान्छे काशी पुग्छ। कसरी भन्दाखेरि, जसको खुट्टा छैन, काशी भनेको केलाई भन्छ भन्दाखेरि मुक्ति क्षेत्र। पहिला पनि काशी जुन स्थान छ त्यो ठाउँमा महादेवले सत्सङ गरेको ठाउँ, ज्ञान दिएको ठाउँ भनेर यही कुरा शास्त्रहरूमा पाइन्छ। र त्यसै कारणले त्यो कार्यक्रम गरेको, ज्ञान दिएको भूमि भएको हुनाले मुक्ति क्षेत्र भनेर अहिले पनि हरेक मानिसहरू त्यहाँ जाने, पितृको उद्धार होस् भनेर पिण्ड तर्पणहरू गर्ने यो चलन छँदैछ। त मुक्ति क्षेत्र कहाँ हो त भन्दाखेरि, जो मानिसले हृदय अन्तर जगतमा त्यो परम प्रकाशलाई प्राप्त गरेको छ त्यही सहीलाई मुक्ति भनेर भनिन्छ। त्यो प्रकाशको बिना, त्यो उज्यालोको बिना हामीलाई मुक्ति हुन सक्दैन। त्यो ईश्वरीय शक्ति जुन स्वस्थानीमा भनिन्छ नि, ध्यान बस्ती तत्गते न मनसा पश्यन्ती हामी योगिनौ, यस्यन्तम् न वेदौस रासुरगण देवाय तस्मै नमः, यसरी भनिन्छ नि। त स्वस्थानीले पनि के भन्छ भन्दा, ध्यानमा बस्नु अरे, तत् गति नै मनसा मनको गतिलाई लगेर तत्त्वमा जोड दे भनेर यसरी बताइदिएको छ। तत् गति नै मनसा पश्यन्ती हामी योगिनौ, यस जन्तम न विदौसुर असुर गण देवाय तस्मै नमः। सुर असुर गण सबैले, देवता राक्षस सबैले पनि, हरेक मानवले पनि त्यही ध्यान गरेर मात्र प्राप्त हुन्छ श्री स्वस्थानी जगदीश्वरी माता भनेर यसरी स्वस्थानीमा पनि बताइदिएको छ। तर हामी आज बाहिरै यिनै दुई आँखाले देख्न चाहन्छौ, यो सम्भव छैन। किन भन्दा, यी दुई आँखाले देखिने जति पनि चिज छ यो नाशवान चिज छ, चाहे जे सुकै होस्। यी आँखाले देखिने जति थिर छैन सबै नाशवान चिज छ। जुन थिर छ, जुन असली छ, ऊ अदृश्य छ। किन भन्दाखेरि, हजुर हामी भेटघाट गर्छौँ, बातचित गर्छौँ, होइन के जति हात मिलाउँछौँ, नमस्कार गर्छौँ, जे पनि गर्छौँ, तर के छ भन्दाखेरि, त्यो जुन हामीले थुल देखेर हामीले यो गरेका छौँ त्यही थुललाई नमस्कार गरेको जस्तो लाग्छ, तर होइन। किनकि त्यो ईश्वरीय शक्ति नभएदेखि त्यो हिँडडुल गर्न हजुर हाम्रो क्षमता हुँदैन। किनकि हामीलाई चलायमान गर्ने, हामीले धर्मनीतिलाई चलाउने होइन, धर्मले हामीलाई चलाएको छ, हामीलाई ईश्वरीय शक्तिले चलाएको छ। त्यही ईश्वरीय शक्तिको कारणले नै आज हाम्रो जीवन चलायमान भइरहेको छ। र त्यो ईश्वरीय शक्तिलाई हामीले के भन्दछौँ त भन्दा, प्राण आधार पनि भनेर भन्छौँ। त्यो प्राणको पनि पतिदेव भएको हुनाले प्राण आधार भनिन्छ, र उसको आधार लिएर प्राण रहेको छ, प्राणको आधार लिएर शरीर रहेको छ। त्यसकारणले यो ईश्वरीय शक्ति बाहिर निक्लिसकेपछि प्राण पनि रहन सक्दैन, उसको एकदम सम्बन्ध गहिरो छ। त्यसकारणले गर्दाखेरि जब प्राण पनि जान्छ तब शरीरले साथ दिन सक्दैन, शरीरले केही काम गर्न सक्दैन, शरीर अटोमेटिक सति जान्छ अनिले। किनकि यो धरतीमा केही गर्नु सक्दैन, जसको आधारमा यो शरीर डुलिरहेको थियो, घुमिरहेको थियो, गफगाफ गर्थ्यो, मिठा कुराहरू गर्थ्यो, होइन राम्रो नराम्रो आदान प्रदान जे पनि गर्थ्यो, त्यो सबै कसको कारण थियो भन्दा ईश्वरीय शक्तिको कारणले थियो। तर हजुर हामी मैले गरेको भन्ने हाम्रो मनभित्र यो भावना छ, र हामीले केही पनि गर्न सक्दैनौ, किनकि हाम्रोमा क्षमता केही पनि छैन ईश्वरीय शक्ति बिना। हामी कमाइ लगाउँछौँ, होइन मकै छर्छौँ, घोगा त हामी लाउन सक्दैनौ नि, होइन हाम्रो कर्तव्य निभाउँछौ, हो मकै छर्छौ, गोड्छौ, सबै कुरा गर्छौ, घोगा लाउन हामी सक्दैनौ,
धान रोप्छौ तर बाला लाउन हामी सक्दैनौ उसकै कृपाद्वारा। उसले त हामीलाई अन्न दिएको छ, फलफूल दिएको छ, पानी दिएको छ, अक्सिजन दिएको छ, कति किसिम गरेर हामीलाई सेवा गरेर पालन पोषण गरेको छ, होइन हरेक कुरा। त्यतिले पनि नपुगेर मानव किन मलाई सम्झिँदैन, मैले यत्रो गर्दा पनि मानवले किन सम्झिँदैन भनेर फेरि स्वयं परमात्माले यो धरतीमा जन्म लिन आउनु पर्यो। जन्म लिएर लिन आएर अनि के गर्नुभयो भन्दा त्यही चार वेद शास्त्रको जुन निचोड शब्द छ पुर्खाहरूले छोडेर जानुभएको त्यसलाई मानवले बिर्सिदियो भनेर त्यही कुरा सम्झाउनको निमित्त आज परमात्माले फेरि मानव अवतार लिनु पर्यो। मानव अवतार लिएर आएर जग्गा जग्गामा प्रवचनहरू हरेक किसिमका कार्यक्रमहरू गरेर ठाउँ ठाउँमा सन्त महात्मा पठाएर यसरी चिनी कार्यक्रम गर्दै गर्दै श्री गुरु महाराजजीले हजुर हामी माथि कत्रो कृपा गर्नुभएको छ तर तपाई हामी चाहिँ आज के भइरहेका छौ त भन्दाखेरि चुर्लुमै बिर्सिदिउ, हामीले ज्ञानको त कुरै नगरौ, कहिलेका मुखबाट यो सुनिन्छ हामी यो नयाँ धर्मपट्टि जाने होइन, हाम्रो पुरानो रीतिरिवाज, हाम्रो पुरानो चाल चलन, हाम्रो हिन्दू धर्म पुरानो धर्मलाई हामी पालन गर्ने हो भनेर यस्तो पनि सुन्नमा आउँछ। तर के गर्नु, पुरानो रीतिरिवाज पुर्खाको नियमलाई पालना गरिदिएको भए उसलाई त म त धेरै धेरै धन्यवाद भन्ने थिए, कोटि कोटि ढोक गर्दै थिए होला, तर के गर्नु आज मुखले ती पुरानो रीतिरिवाज हामी चलाउने हौ भनेको छ, होइन पुर्ख्यौरी हजुर हजुर हाम्रा जीवनमा नै कति परिवर्तन भइसकेको छ, किनकि म आफ्नै जीवनमा पनि के त भन्दा 8 वर्षको उमेरमा वर्तमान कर्म गरेर अनि कति दिनसम्म लुगा फोएर खानु पर्थ्यो, पानी अचाएर चुल्हामा जानु पर्थ्यो, गायत्री जप्नु पर्थ्यो, हरेक किसिमका नियम धर्महरू सत्यता थियो। अहिले त के भइरहेछ भन्दा देवी भागमा लेखेको छ नि, जाति भ्रष्ट हुनेछ कलिमा जसले सक्यो त्यही धनी, अर्थात भेद कुनै हुने र नहुने होइन केही पनि, के हुने के नहुने, को हो आफन्त को हो पराए मानिसले चिन्न भनेपछि बिल्कुलै छोडिसक्यो। र हरेक मानवको यस्तो किसिमको विवेक विचारले गर्दाखेरि के भयो त भन्दाखेरि धर्म धर्म भन्ने चाहिँ एउटा के भने बहानामा परिणत भएको छ, शास्त्र के भयो त भन्दा रमाइलोमा परिणत भएको छ। म यही भन्न चाहन्छु हजुरहरू सबैलाई कि यो शास्त्रलाई रमाइलोमा परिणत नगरौं, होइन यसलाई गहिराईमा गएर यसलाई खोतल्ने काम गरौं। गीतामा के लेखेको छ, ब्रह्मानन्दमा के लेखेको छ, गरुड पुराणमा के लेखिएको छ, जुन निचोड शब्द गहिराई भन्दा गहिराईमा गएर हजुर हामीले यो कुरा खोजी गर्न, शास्त्रलाई पल्टाउन, छलफल गर्न। पहिला त ऋषि मुनिहरू पनि होइन शास्त्रमा आउँछ, 88,000 ऋषि मुनिहरूले नैविशारण्य क्षेत्रमा बैठक गरेका थिए अरे, यस्ता यस्ता कुराहरू आउँछन्। तर आज धर्मको बैठक भनेर कुन ठाउँमा भइरहेको छ त, होइन धर्मको बैठक नै हुँदैन, छलफल नै हुँदैन, निचोड कसरी निक्लिने, हामी त लैलैमा लागेर फलनाले पनि यसो गर्यो मैले नि त्यसै गर्नुपर्छ भन्ने यस्तो किसिमको हाम्रो मनभित्र भावना छ। हाम्रो पुरानो रीतिरिवाज मान्ने त हो नि, पढ्नु त हो नि, तर के गर्नु हाम्रा पुर्खाहरूले कुन बाटो हिँडेका थिए भन्ने थाहै छैन, हामीले खोजी नै गरेका छैनौ। हामी त के भइरहेछौ भन्दा हाम्रा पुर्खाले के महाकाल थानमा पाठी लिएर गए होला कि, हाम्रा पुर्खाले कुलदेवताको थानमा के बोको लिएर गए होला, हामी कुलदेवता मान्ने पुर्खाको धर्म मान्ने भनेर भनेका छौ कि अर्काको मुन्टो फर्काएर होइन त्यहाँनेरि हत्या गर्ने काम चाहिँ धर्म भनेर हामीले सम्झेका छौ, पाप चाहिँ के हुन्छ यो कुरा भनौ न।
जसलाई जीव हत्या गर्छौ त्यो चाहिँ धर्म भनेर हामी सम्झिरहेका छौ, पाप चाहिँ के हो त हामीले विचार गर्ने कुरा छ। त्यस कारणले गर्दाखेरि तपाईँ हामी पुर्ख्यौली धर्म बिर्सिएको हुनाले आज धरतीमा महान पुरुष आउनु पर्यो, यो बाटो हिँड, तेरा पुर्खाहरूले यो बाटो हिँडेका थिए भनेर सम्झाउनको निमित्त यो धरतीमा आउनु पर्यो। हेर्नुहोस् त, अब हाम्रा पुर्खा को थिए त भन्दाखेरि तिनी 88,000 ऋषिहरू मध्येमा कोही के भन्छ मौतकल्या ऋषि भए, होइन अङ्ग्रिसा ऋषि भए, होइन भारद्वाज ऋषि भए, यस्ता सबैका नामहरू छन्। अब म आफूलाई त यस्ता नामहरू आउँदैन पनि, र यस्तै यस्तै नाम गरेका ऋषिहरूका सन्तान हजुर हामी, होइन। तर आज हामीले धर्म नीति हामी पुर्खाको धर्म मान्ने भनेर भनेका छौँ। हाम्रा पुर्खा को थिए, हाम्रा पुर्खा कुन बाटो हिँडेका थिए, कस्तो मार्ग अपनाएका थिए, तर हजुर हामीले त्यसपट्टि खोजी गरेकै छैन र हामी पुर्खाको धर्म मान्ने यसरी भनिएका छौँ। यदि पुर्खाको धर्म मान्न सही रूपले मान्ने हो भने मानव धर्मले यो कुरा सम्झाउनेछ। चार वेद, 6,718 पुराणको रहस्य त्यो शास्त्रभित्र के लेखेको छ, त्यही शास्त्रभित्र लेखेको छ। आज पुर्ख्यौली धर्मको नीति रीति रिवाज सबै कुरा शास्त्रभित्र लेखिएको छ। त्यो सम्झाउनको निमित्त आज मानव धर्मले सम्झाइरहेको छ, महान पुरुष यो धरतीमा आउनु भएको छ त्यही सम्झाउनको निमित्त भनेर। त्यस कारणले गर्दाखेरि तपाईँ हामी के गरौँ त भन्दाखेरि, हुन त यसले यो आफू लागि परेको छ अनिखेरि अरूलाई पनि फसाउन चाहन्छ भन् ठान्नु होला, तर तपाईँ हामी शास्त्र पल्टाएर हेरौँ न, मैले नयाँ कुरो नौलो कुरोमा फसाउन खोजेको हो कि? आत्मज्ञान भन्ने कुरा त्यो गीतामा लेखिदिएको छ त, त्यहाँ लेखेको आत्मज्ञान के छुट्टै हो? आत्माको ज्ञान भनेको त मानव धर्मले आत्माको ज्ञान भनेको छ, गीतामा पनि आत्माको ज्ञान भनेको छ, त्यही भित्र ईश्वरीय शक्ति प्राप्त हुन्छ भनेको छ, होइन। त्यस कारणले गर्दाखेरि तपाईँ हामी के गरौँ त भन्दाखेरि यही कुरालाई जान्नको निमित्त हाम्रा पुर्खौला रीतिरिवाजहरू मानवको, मैले जातिको कुरा गरे होइन, मैले पार्टीको कुरा गरे होइन, कुनै पनि मानवको, हरेक मानवको रीतिरिवाज जान्नु छ भने शास्त्रलाई पल्टाएर हेरेर त्यो शास्त्रलाई गहिराईमा जानु जरुरत छ। र हाम्रा ऋषि मुनि, हाम्रा पुर्खाहरू, आफ्ना पुर्खा छन्, उनीहरूले कुन बाटो हिँडेका थिए, कस्तो मार्ग अप्नाएका थिए, त्यो कुरालाई हामीले बुझ्न चाह्यौं भने चाहिँ के हुन्छ त भन्दाखेरि हामीले शास्त्र नीति पल्टाउनु पर्छ। शास्त्र नीति पल्टाएर हामीले बुझ्न सकेनौं भने त्यसलाई प्रश्न गर्न जान्नु पर्छ। प्रश्न गर्नलाई कहीँ गएर सही जवाब पाइएन भने हाम्रा नेपाल मानव धर्म सेवा समितिका सन्त महात्मा हाजिर हुनुहुन्छ र हरेक ठाउँमा सन्त महात्मा घर घरमा गएर सत्सङ गर्नुहुन्छ, सम्झाउनुहुन्छ। तर आज के छ त भन्दाखेरि सत्सङमा जानलाई मान्छेलाई लाज लाग्छ, भन यता पनि गइतिस अब धार्मिक बनिस भनेर भन्ला कि भनेर चाहिँ नि लाज लाग्छ सत्सङमा जानलाई। तर हामीलाई नराम्रा कर्म गर्न त लाजै लाग्दैन। त्यस कारणले गर्दाखेरि म हजुरहरूलाई यही विन्ती चढाउन चाहन्छु कि यो मानव धर्मले नौलो चिज दर्शाउन चाहेको होइन, यो मानव धर्मले त्यही श्रीमद् भागवत भित्र रहेको निचोड शब्द, त्यही गरुड पुराण भित्र रहेको निचोड शब्द यसैलाई सम्झाउनको निमित्त भनेर यो मानव धर्मले अगाडि बढेर प्रचार गरिरहेको छ। यस कारणले गर्दाखेरि यो कुरालाई अपनाउनको निमित्त चाहिँ हामीले सत्सङमा जाने बानी बसाल्नुपर्छ र सत्सङमा गएर हामीले बुझ्ने कोसिस गर्नुपर्छ। यदि बुझिएन भनेदेखि हजुर हामीले के गर्नु पर्यो भन्दाखेरि जिज्ञासा गर्नु पर्यो।
प्रश्न गर्नु पर्यो, प्रश्नै नगरिकन हामीले केही कुरा बुझ्नै सक्दैनौ। हामीले अर्कोसँग ज्ञान लिने, अर्कोसँग धन कमाउने, आफ्नो आफूले आइडिया लगाउने, हरेक कुरा गर्ने, तर ज्ञान बुद्धि विवेक लिने भनेको अरूसँगबाट हो। त्यस कारणले गर्दाखेरि हामी सानो हुन जान्यौँ भनेदेखि हामीले हरेक थोक जान्दछौ। यदि आफै ठुलो हुन खोज्यौँ भने चाहिँ हामीले केही पनि उपलब्ध गर्न सक्दैनौ। त्यस कारणले म यही भन्न चाहन्छु र आज पनि मेरो निर्धारित समय सकिसकेको हुनाले गर्दाखेरि हजुरहरूसँगबाट बिदा लिनै पर्ने हुन्छ र हरेक पटक यो सैलिङ एफएममा आएर मैले जतिपल्ट पनि आएँ हजुरहरूको माझमा यही कुरो राखेको छु कि ईश्वरलाई बाहिर खोज्नपट्टि लाग्नु भयो भने जीवन लहिलैमा बित्ने छ। ईश्वर तपाईँको भित्र छ, हाम्रो भित्र छ, हरेक मानवको भित्र छ। यो जातिको भित्र होइन, पार्टीको भित्र होइन, मान्छेको भित्र छ। चाहे जुन पनि जाति पार्टीको मान्छे होस्, मान्छे हो, उसको शरीरमा पनि हाड छ, भित्र बाहिर छालाले मोरेको छ, होइन रगतले सञ्चालन छ। र प्राण सबैको, चाहे ब्राह्मणको होस्, चाहे वैश्य शूद्र होइन, चाहे जोसुकैको होस्, प्राण वायु त्यही एउटै चिज, एउटै किसिमको सञ्चालन छ। र त्यस कारणले मानवको लक्ष्य भनेको एउटै हो, हर मानवको लक्ष्य एउटै हो। विभिन्न किसिमका धर्महरू हामी हाम्रा अगाडि छन्, तर होला हाँगा रुख एउटा हो, हाँगा धेरै होलान्।

0: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
1: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
0: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
1: ल बुबा, अब तपाई ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिल वस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
2: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साडु बाटो चरीकोट।
4: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
5: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
6: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरिकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
7: अविनाश, तिमी किन निराश छौ त?
8: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो, चरिकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
7: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844-059-929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844-30-282।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ प्रोप्राइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048373107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: फ्याबुल्ला टाँसिदेले नमस्कार।

0: si zutis sikauni bare ra khando gengen chot ra nyingma parampara anusar guru go sam sathai anya avashyak anusar practical garaine cha. गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेमके हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिलेन्सिठो साङडुप साङयाङसा छेडुप नामजे छेबामे सिठो लाछो हबामे मानिकाब्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छातोङ च्यान्तोङ आवश्यक अनुसार बसिने छ।
1: फोवा तीन दिन बसिनेछ र वाङ दुई दिन हुनेछ। गुफाछाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका नौ चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका नौ टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852758994 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: लासो फ्याफुल्ला तहिलेले नमस्कार।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: कतै बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
3: ख्याल राख्नुहोस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
4: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
3: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
4: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
3: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
4: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
3: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
4: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
3: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
1: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
6: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
1: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि, हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
6: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
6: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: दुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एक्ले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्काल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
4: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
5: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
6: पारे पनि किन दुखेको पक्छौ हँ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
5: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हौ मलाई त।
6: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
5: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र बनि?
6: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
7: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
7: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर साहब।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दाँत दुखेको, गिरा पनि शून्य छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
7: अब के छ धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
6: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577079।

0: अलि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
1: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
2: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
3: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
5: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
4: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
5: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
4: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: extreme energy drink.
1: के तपाईं चरीकोट काठमाण्डौ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाण्डौ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: अरे यही थियो त, कहाँ सरे आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: जागिर खाने मौका त आएको थियो नि,
4: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफैले अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि
2: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-10-7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
6: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
7: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
8: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लाजुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
9: के तपाईं ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-4682 9844-4682।
10: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त।
11: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
10: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
11: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
10: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
11: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
10: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
11: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
10: अनि तपाईँले सिरानीमा लाइट राख्नुभयो त? अनि अम्खोरामा पानी नि?
11: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
10: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नुभन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
12: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
10: तपाईले आफ्नो लागि मात्र सोच्दा अरूलाई नकारात्मक असर गरेको हुन सक्छ।
13: हो, राति अबेरसम्म हल्लाखल्ला गर्दै हिँड्ने यो व्यवहारले वृद्ध वृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुन सक्छन्।
10: सोच्नुहोस्, तपाईँ अरूलाई सुख दिन सक्नुहुन्न भने दुःख दिने अधिकार पनि त छैन।
12: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
14: यो रेडियो सैलुङको समय सूचक हो।
15: यति बेला बेलुकीको 10 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यसका साथै रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सम्पूर्ण प्रसारण यही बन्द हुन्छ। भोलि बिहान 5 बजे पुनः तपाईँहरूसँग आवाजको तरंग मार्फत जोडिन उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई विदा दिनुहोस्। शुभरात्री।

नारायण। अब यो बताई नहीं भाई को श्री हरिवंश पुराण यो हरिवंश प्रभु को यह अध्याय गईकन कति कुरा को विस्तार कर सौनगारी भनिकन सौनगारी नाम का 88,000 ऋषि का प्रति गुरुसुतजी ने बताने भो सैनी कथा लिया वैष्णव पायल नाम राजा जन्मेजय लिया बताऊ राजा सैनी कथा लिया हमारा आदरणीय श्रोता महान भावर में जाइकन यह कथ प्रस्तुत कर लगी रह। अब त्यसै मुखमा तपाईँले के भयो त भन्ने छ भन्दाखेरि अनि अब सारा वंशवलीहरू चाहिँ बताउँदै बताउँदै बताउँदै बताउँदै लगिसकेपछि उपरान्त यतापट्टि के भयो त भन्ने छ भने त्रिशङ्कु नाम गरेका जो राजा हुनुभएको छ अनि हेरे जसलाई जो त्रिशङ्कु किन भनियो त भनेपछि भन्दाखेरि उहाँले जो तीनवटा जटिल जटिल पाप गरेको कारणले गर्दाखेरिमा त्रिशङ्कु भन्ने नाम भयो। अनि अब त्यसरी जटिल जटिल पाप पाप भन्ने कुरो त यो त बडो कठोरको कुरा पो छ त महाराज हेर्नुहोस् यसलाई जस्तै जो धर्मलाई सफा बनाएर अनिखेरि उतापट्टि जो धर्म लानलाई त साह्रै गाह्रो पो छ त हेर्नुहोस् हरेक किसिमको जो पापका यस्ता किसिमका आँखलाहरू तिनीहरूले आएर छोडिदिएको हुन्छ तिनीहरूले भेटिदिएको हुन्छ अनि फेरि तिनीहरूले अनि केही न केही आक्रमण गरिसकेको हुन्छ महाराजहरू सर। अनि त्यस्तै किसिमले गरिकन उतापट्टि जो धर्मलाई सफा बनाउनलाई साह्रै गाह्रो पर्छ त्यस कारणले गर्दाखेरिमा अनि फेरि उहाँले पनि जो तीनवटा जटिल जटिल पाप गरिएको हुनाले गरिकन जसको नाम त्रिशङ्कु अब कुन कुन किसिमका पाप गर्नुभएछ उहाँले भनेपछिलाई भनेदेखि सबैभन्दा पहिला एउटा पिता माताले भनिएको कुरा मान्नु भएन महाराज। अब त्यो पनि ठुलो पाप पातक हो ल्याइरहेको छ त आफ्नो आफूलाई जो जन्मदाता र त्यस्ता किसिमको जो पिता माताले भनिएको कुरा आफूले नमान्नु त ठुलो ठुलो अपराध छ त्यसमा त्यसमा सानोतिनो अपराध छैन यो ठुलो अपराध भोग्नु पर्दछ। जस्तै अब यो यी छोराछोरी जन्माउन पाएदेखि यसलाई हुर्काउन पाए यसलाई बढाउन पाएदेखि अनि कति राम्रो हुन्थ्यो कति असल हुन्थ्यो कति प्रफुल्लित हुन्थ्यो कस्तो बगैँचामा फुल फुले जस्तो हुन्थ्यो विभिन्न किसिमको विद्यापूति पुरुषार्थ पराकर इत्यादि बढेर जान्थ्यो बढेर भन्ने कुरा पिता माताको त्यस्ता किसिमको जुन आशा हुन्छ अनि फेरि त्यस्ता आशाको साथसाथै पिता माताले भनिएको कुरा जो आफूले मान्नु कति राम्रो हुन्छ कति असल हुन्छ कसरी कति शुभ आशीर्वाद पाइन्छ त्यस कारणले गर्दाखेरि बुद्धिजीवी छोराछोरीहरूले आफ्ना पिता माताले भनेको कुराहरू कहिले उल्लङ्घन गर्नु हुँदैन हुँदैन। अनि जुनसुकै किसिमको कुरा पनि जो पिता माताबाट हामीहरूले जो कति आरती पाएका छौँ कति उपदेश पाएका छौँ कति ज्ञान पाएका छौँ अनि कति अब यो शरीरै जन्म नै अनि उहाँहरूद्वाराबाट त्यसरी भएर हुर्काइ बढाए हरेक किसिमका यस्ता किसिमका जो कर्म गरिरहेको हुन्छ त्यस कारणले गर्दाखेरिमा हामीहरूले उहाँहरूलाई त्यस्तो अपमान्यता गर्नु हुँदैन महाराज हेर्नुहोस् अनि त्यस्तो जो पापहरू लाग्छ अनि एउटा पिता माताले भनिएको कुरा नमान्नाले गर्दाखेरिमा उहाँले एउटा पाप त्यो ठुलो पाप हो। अनि जस्तै त्यहाँबाट अर्को पापमा के हो त भनेर भन्दाखेरि ब्राह्मणकी छोरी कन्यादान हुँदै थियो हुँदा हुँदैको बिचमा गएर अहिले फेरि यज्ञशालामा गएर अहिले फेरि त्यो लुटिदिनु भन्छ लुटेर अपहरण गर्दैन भयो गर्दाखेरिमा अनि फेरि दुईवटा पाप भयो महाराज त्यस्तो गर्नु उचित हुँदैन महाराज हेर्नुहोस् त्यसरी एकदम सिधाले गरिकन जुन यज्ञशालामा गएर जुन भएको अर्काको जुन हो श्रीमतीलाई त्यस्ता किसिमले गरिकन त चाहिँदा कामहरू चाहिँ कुराहरू त्यसरी गरिन्छ भनेदेखि अलिकति त्यस्ता किसिमको जुन त्यो पाप त्यो दुईवटा पाप भयो त्यहाँबाट तिनवटा पापमा के भयो भनेदेखि भने बसिट नाम्रेको गुरुको गाई काट दिनुपर्छ अनि फेरि त्यो हुँदाखेरिमा जम्मा तिनवटा पापहरू भएको हुनाले गर्दाखेरिमा जम्मा त्रिशङ्कु भन्ने जो नाम रह्यो महाराज हरिवर्षोस्। त्यस कारणले गर्दाखेरिमा जुनसुकै कुरा पनि हजुर हाम्रा नाम भन्ने कुरा अब कुनै नक्षत्रबाट गएका हुन्छन् रे भनेदेखि अनि फेरि कुनै त्यस्तै किसिमका केही न केही अनि राम्रो काम गरेको आधारबाट गएका हुन्छन् रे भने कुनै कुनै त्यस्तै नराम्रो कामको आधारद्वारा त्यसरी गइरहेका हुन्छन्। त्यस कारणले गर्दाखेरिमा यो नामलाई सफा पार्नु पर्दछ हे महाराज हेर्नुहोस्। त्यस कारणले गर्दा अनि सत्यताको जो नामहरू रहनुपर्छ अब यस्ता असत्यताको नामहरू हामीहरूले कहिले पनि जस्तो अनि प्रख्यात गर्नु हुँदैन अनि जब त्यो भइसकेपछि अनि फेरि त्यो सम्भव त्यसरी चाहिँ हो उतापट्टि त्यस्तो कारणले गर्दाखेरि जम्मा
यही तिनवटा पाप गरिएको हुनाले गर्दाखेरि त्रिशङ्कु भन्ने नाम परेको। यो महाराज हेर्नुहोस्, अरे अब यतापट्टि के भयो त भनेछला भनेदेखि जस्तै त्रिशङ्कुका छोरा को त भनेछला भने हरिचन्द्र हरिचन्द्र नामको जन्म राजाले राज्य गरिराख्नु भइरहेकै थियो। राज्य गर्दै गर्दै लानुभयो, लाँदाखेरिमा त उहाँका रानी कति थिए भनेछला भने 100 रानी थिए। अनिखेरि धेरै समय भयो, धेरै समय हुँदाखेरिमा अनिखेरि उतापट्टि चाहिँ उहाँका के भएनन्, सन्तान भएनन्। सन्तान नभइसकेपछि सन्तान भन्ने कुरा जम्मा 10 सन्तान हुन्छन्। 10 मध्येमा कुनै एउटा किसिमको भए हुन्छ, आफूबाट जन्मेको एउटा, त्यहाँबाट अनिखेरि अरूबाट अनि जम्मा 10 जो सन्तान मध्येमा एउटा किसिमको सन्तान चाहिन्छ, एउटा किसिमको सन्तान जसको पनि हुन्छ। त्यस कारणले गर्दाखेरिमा त्यो हुनु पर्थ्यो, तर सन्तान भएन। राज्य छ, त्यत्रो धन सम्पत्ति छ, सारा छ, सबै कुरा जो परिपूर्ण छ, अब गर्नु कसो महाराज हेर्नु। अनि फेरि अब उमेर अवस्थाहरू निकै भइसक्यो, न पुत्रो न युवा पत्री, न त छोरा छन् न त छोरी छन्, केही पनि नहुँदाखेरिमा अनि फेरि उहाँलाई अलिकति के पर्यो भने छ भने मनमा सन्ताप पर्यो। त्यो कारो सब किनभने छ भने यत्रो जो राज्य छ, यो राज्य भन्ने चिज, यस्तो घर व्यवहार भन्ने चिज, हजुर हामीले गरिएका यस्ता किसिमका जुन घर व्यवहारहरू पनि, अनि हे अब जो हो सन्तान चाहिने भन्ने कुरा के हो त भन्ने छैन भने आफूले जो आर्जेका कुराहरू अनिखेरि त्यो सन्तान भएदेखि त्यही सन्तानले अनिखेरि यथावत गरेर जुन हो त्यसलाई चाहिँ चल चल्ती गर्दछ, अनि बडा राम्रो हुन्छ। अनिखेरि यो फलानाको जुन सन्तान फलानाको खलक भनेर भन्ने कुरा कति राम्रो हुन्छ कस्तो हुन्छ, त्यस कारणले गर्दाखेरिमा सन्तानको त्यति आवश्यकताहरू पर्छ। अनि त्यस हेतुले गर्दाखेरि ठुलो वैराग्य धारण गर्नु भइराखेकै छ। कसले भने यसलाई भनेदेखि होइन राजा हरिचन्द्रले, अनिखेरि अब गर्ने कसो के गर्ने, अनि जस्तै जो विभिन्न किसिमका जो उपाय गरिसक्नुभयो, उपाय गर्दाखेरिमा पनि जो छैन, नभइसकेपछि उपरान्त अलिकति त अब के चाहिँ गर्ने कसो गर्ने, हरेक किसिमको जुन हो अनि तर्क वितर्क उहाँमा परिराखेकै छ। अब के चाहिँ गर्ने, कसलाई सोध्ने, कसका उपदेशद्वाराबाट गर्ने कि अथवा कुनै यज्ञ यज्ञादिद्वाराबाट गर्ने अथवा के चाहिँ गर्ने होला त भनेर भन्ने, यस्तै किसिमको जो विचार र प्रयास उहाँ गर्दै हुनुहुन्छ। यो सौनक आदि नामरेका 88,000 ऋषिहरू हो भनिकन 88,000 ऋषिहरूलाई गुरु सुतजीले बताउनु भएको जुन किसिमको कथाहरू सोहिनी कथाहरू ल्याएर भने यहाँ वैशम्पायन नामरेका गुरुले उता राजा जन्मेजयलाई जो बताउनुभएका जुन किसिमको कथाहरू हुन् सोहिनी कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गरियो। अब यो कथाले धर्ममा धर्म, अर्थमा सम्पत्ति, कामनामय छ मुक्तिमा गति छ, चार किसिमको फल दिनुहोस् भनेर भनेर अडैया शनिश्चरहरू शान्ति हुनु, शनिसात आदि गिरेका ग्रहहरू शान्ति हुन्, उल्का भ्रमरी शान्ति हुनु, राहु संकट आदि गिरेका ग्रहहरू शान्ति हुन्, यहाँहरूको कल्याण होस्, मंगल होस्, पवित्र होस्, उदय होस्, राम्रो होस्, सन्तानमा राम्रो होस्, विद्या होस्, बुद्धि होस्, पुरुषार्थ होस्, पराक्रम, अब यस्ता यस्ता किसिमका जुन सन्तानहरू साह्रै राम्रो होस्। यो पुराण त सन्तानको खातिरमा हो, त्यसैले गर्दाखेरिमा अनि साह्रै राम्रो होस्, असल होस् भनेर भन्ने यस्तो शुभकामना शुभ आशीर्वादका साथ यो जुन हरिवंश पुराण हरिवंश प्रभुको यो अध्यायले गरिकन यथामति विस्तार गरियो। देवकी सुत गोविन्द वासुदेव जगतपते रक्षाम एस्तनयम कृष्ण त्वमहं शरणं गत। देवकी सुत गोविन्द वासुदेव जगतपते देवेस्तनयम कृष्ण त्वमहं शरणं गत। नारायण ओम श्री कृष्णा।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: मेरो घर ठेगाना यस प्रकार छ, सैलुङ छोरी गाविस वडा नम्बर 6 गंगबहादुर खड्का। म एउटा शिलक भन्न चाहन्छु। धर्छु छार समुन राज सहजै भन्ने इरादा धरे, श्रीरामको चरण रविन्द्र मनले अत्यन्त चिन्तन गरी, भन्छन् वीरहरूलाई ताई हनुमान हे वीर हो पतरे, कसैले पनि मार्नको मन गरी हातमा उठायो जसै, विदुको शरीर धारी गगनमा उड्नु भयो झर तसै, माला देवेर देव जसको खर्कै छ हातमा पनि, पर्ख्याल्छन् तिनीहरू लोकमा भगवती बहिनीहरू के भनी, दुखित भई गजधुमेको चरणको ध्यान गर्दछन् जो यहाँ, पापले मुक्त भए र भक्तहरू त्यही पुग्छन् पदम पदमा, गाई धाव विषय किरिन् यति भनी सजन जाउन् रीति गरी, जित्छन् स्वरूतले त भक्त दुःखमा पर उतर्छन् धरी, गाई धाव विषय गिरिन् यति भनी सजन जाउन् रीति गरी, जित्छन् स्वरूतले त भक्त दुःखमा पर उतर्छन् धरी। प्रभाव यस्तो जानी जगत जननीको ताप गर्न लाग्नुभयो, लीला गर्नुभयो शेषो मतिजुका कोबाट पैदा भए, नन्दैका कुरालाई उजाल गरिदिने भक्तै उपर प्रेमधरी, कसैले पनि मार्नको मन गरी हातमा उठायो जसै, विदुको शरीर धारी गगनमा उड्नु भयो झर तसै, माला दिवेर देव वस्त्र जसको खर्कै छतमा पनि, पर्ख्या छन् त लोकमा भगवती बहिनीहरू के भने, दुखित भई गजमको चरणको ध्यान गर्दछन् जो यहाँ, पापले मुक्त भएर भक्तहरूले पुग्छन् परम पदमा, मालिक चौध भनी जो भगवती बहिनीहरू के भनी, दुखित भई गजमको चरणको ध्यान गर्दछन् जो यहाँ, मुक्ति नाम धरी सकिन घरीमा पस्ने बखतमा पनि, पर्ख्या छन् लोकमा भगवती बहिनीहरू के भनी, भर्मनको करुणा बुझेर ऋषिले बिन्ती गरे यो तसै, भर्मन हुन् शुभ शुभ शुभ सबै सुनिरहन्छु कछो, बाँकी छैन तथापि सुन्न अहिले इच्छा मयो गर्दछ, आउला जब यो कली बखतमा पर्ने दुराचार भए, गर्नेछन् सब पाप अनेक तरहका निष्कमतीमा गए, साँचो बात गरैनन् कोही अरूकै निन्दा त गर्नन् पनि, अर्काको धन खानलाई अभिलाष गर्नन् असल हो भनी, जाति धर्म रहैनन् क्षेत्रीहरूमा जो छन् यिनी चार, सुद्रथे तप सेवोइरहनन् बर्मन सरीका बर, जाति धर्म रहैनन् क्षेत्रीहरूमा जो छन् यिनी चार, भर्मन भइकन बेत बेचिरहनन् कोही फरुन् त पनि, धन ठुलो पनि छ भने सहज धन आर्जन गरौँला भनी, कामका चाकर झैँ भएर रहनन् स्त्रीलाई देउतै सरी, मान्नन् पितृ र मात्रलाई बुझी खुब शत्रु सरीका गरी, यस्ता नष्ट कसरी मुक्त त हुनन् संसार सागर तरे। जय होस्। यति यो चाहिँ कलिधर्मको शिलाको।
2: कालिन्चो गाउँपालिका वार्ड नम्बर 4 को कमल प्रसाद घिमिरे हुँ। म 80 वर्षको उमेरमा सैलुङ एफएममा यसो मैले जानेको दुई चारवटा शब्द गीत भजन भन्न म आएको।
1: पुण्य भूमि जम्मू दीप भगवतीको राजा, पुण्य भूमि जम्मू दीप भगवतीको राजा, नेपाल हाम्रो कति राम्रो एसियाको माझा, नेपाल हाम्रो कति राम्रो एसियाको माझा, भगवतीले भोग खान्छन् यही शरद कालमा, भगवतीले भोग खान्छन् यही शरद कालमा, संसारी जीवन जति पार्छन् माया जालमा, दसैँ आयो जान्

को पहिलो पाला नेपाला मा हिमालयमा चढेको पहिलो पाला नेपाला मा हिमालयमा चढेको खै देवी बाजो गम्केर मुजुरा बाजो चम्केर खै देवी बाजो गम्केर मुजुरा बाजो चम्केर हिमालयमा चढिकन त्यञ्जन शर्मा नाचेको हिमालयमा चढिकन त्यञ्जन शर्मा नाचेको

त्यञ्जन शर्वा हिमाला माचरी कनाएको त्यञ्जन शर्वा हिमाला माचरी कनाएको चोरी मारिदिन सुन गयो मासु न खानु भयो धर्मी थियौ तिमी अपराधी पो हुन गए उजल मेरो वार्थ गयो बालिका वचन सुनेर रिसले थक्छस् त बोल्छस् कति बाली हुँ भनेर गर्गत नगर साँच्चै त होस् दूर माथि पापको डर रति भन्न राखी तैले खुस भई बुहारी हरी त्यही पाप अहिले तलाई प्रकट हुन गयो त्यही पापले पो भरी धर्मै थापन गर्नलाई मैले अवतार मैले लिए धर्मै जाने अधर्मको मत हुँदा तैलाई मारिदिए बेसिंहासनमा बसी बिरहरू राखी सभा खुब गरी लाग्यो भन्न म मर्छु हेर बिरहो रामको अगाडि परी रामनारायण हुन अवश्य बुझियो चौधै भुवनका धनी मानिसको अवतार लिए प्रभु भने मैलाई मर्नाई भनी राजा अनरञ्ज सूर्य कुलमा कोही एक महात्मा थिए मैले व्यर्थ बिरु गरेर पछि पो सरप तिनीले दिए मेरै वंश महा अवश्य अवतार नारायणैले लेलान तेरो राक्षस वंश नाश गरी तहाँ तैलाई मारिदेलान हे रामचन्द्र अयोग्य हो तर पनि तिम्रा प्रभावले गरी सीता त्याग्न तयार बन्दछु म त आद्य शिरो परधारी अर्काका कपडा जुत्ताहरू पनि हुँदैन हाइलाउनु नाप्नु ठिक हुँदैन खाली दृजले निर्लज्ज गीत गाउनु चिसो वस्त्र लगाई चट्ट सुतनु जुठो भई शिर छुनु सङ्गीनमा बसी भोजन आदि गरनु जुठो भई चल्दिनु यस्तो काम गरेर ब्राह्मणहरू कुलभ्रष्ट नै गर्दछन् तसमा ती सब काम छोड नभनु विद्वानहरू भन्दछन् ब्रह्माजी शिवजी र विष्णु भगवान जो हुनु जगतका धनी गर्तन सृष्टि र नाश यो सकलको हर्ता र कर्ता भनी यस्तो यस्तो काम गरेर ब्राह्मणहरू कुल भ्रष्ट नै गर्दछन् तस्मति सब काम छोडन भनी विद्वानहरू भन्दछन् राम राम हे दुनियाँ अचम्म सुनिया बाँदरले गाई दुया ढुङ्ग्रो पोखी गया दुधै लडी गया सिलगढी पहिरो गया हे कृष्ण सारै आपत पार्यो मलाई सारै विपत पार्यो मलाई दुशासनले सारी तान्यो सकुनीले कुट

केदार थार समुद्र तर सहजै पन्थन चुलङ्का भनी चारै पाउ जमिन विषे घसी कुदे हेर्दै तमासा पनि।

सीताजी कल भेटी फर्कौला र फेर हामका हजुरमा गई विस्तार बिन्ती गरेर आइपसौला तिम्रो आहार भई। यति बात सुनि भन्दा चिन्ती सुरसा मेरा मुखैमा पसी निस्किजाऊ नै भने म बलले पक्रेर दरा घसी। भोकी मैलिँदा उरिन त कपाल खोरे कि केसाबुसाई लट्टा मात्र परे कि खाली भूमिमा रुँदै बसे कि तसाई राम चित्त दिएर मर्नु बढिया मानेर सीता तहाँ झन्नी मतलबली खडी भैनी पक्रेर गई महा। एक दिन हे हनुमान म चित्रकूटमा रामका नजिकमा थिया

ಜೈ ಪರಮಾತನ ಮಾಲಿನಿ ರಾಜಿ ಮಾಲಿ ರಾಜ ಭಾಷೆ ನಮ ರಾಜ ಕೋ ಧೃತ